सरकारी लगायत कृषि उपज भण्डारणमा सहयोग पुग्नेछ। आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकारको प्रवर्धन गर्न नागरिक समाज र सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते दिवस मनाउने गरिन्छ। भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा बाल बालिका प्रभावित भएका छन्। बाढ़ीमा बुवा आमा, संरक्षक वा अभिभावक गुमाएका तथा बेपत्ता भएका बाल बालिकाको उद्धार, राहत र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ। बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य लागि परेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। दिवसका अवसरमा परिषद लगायत विभिन्न संघ संस्थाले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछन्। लिथुआनियाको हवाई क्षेत्रमा ड्रोन देखिएको आशंकापछि नेटोको लड़ाकू विमान उडाइएको छ। युक्रेन युद्धको प्रभाव रूससँगको नेटोको उत्तरी सीमामा फैलिन सक्ने भन्दै पछिल्लो समय चिन्ता बढ़ेको छ। फिनल्याण्ड, इस्टोनिया, लाटभिया र लिथुआनियाको हवाई क्षेत्रमा सैन्य ड्रोन देखिने घटना भइरहेका छन्। यसअघि ड्रोनको आशंकापछि लिथुआनियाको सबैभन्दा ठूलो र व्यस्त विमानस्थल बन्द गरिएको थियो। तर आकाशमा देखिएको वस्तु ड्रोन नभई चराहरूको समूह भएको पुष्टि भएपछि 38 मिनटमै विमानस्थल पुनः सञ्चालनमा आएको छ। जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरिएको हो। टोलीमा रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानी, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल र ललित नारायण राजवंशी हुनुहुन्छ। यस्तै गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल टोलीमा हुनुहुन्छ। आइसिन आयोगमा असोज 3 देखि 18 गतेसम्म एसियाली खेलकुद हुँदैछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपाल भारत सीमापार विद्युत व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेशनदेखि भारत सीमासम्मको 400 केवी प्रसारण लाइनको 18 किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। एमसीसी नेपाल कम्प्याक अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो। निर्धारित समयभित्रै काम पूरा भएको एमसीए नेपालले जनाएको छ। प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत पूर्वाधार र सीमापार ऊर्जा सञ्चालन विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको अधिकारीहरूले बताएका छन्। यसले नेपाल र भारतबीचको विद्युत प्रसारण लाइन निर्माण सञ्जाल थप सुदृढ बनाउने आधार तय गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले कृष्णभीर सड़क सञ्चालनमा आएपछि ग्यास सहज हुने बताएको छ। विज्ञप्ति जारी गर्दै निगमले पहिरोका कारण ग्यास बुलेट आउन नसक्दा अभाव भएको बताएको हो। हाल तराईका उद्योगहरूमा ग्यास रिफिल गरेर काठमाडौँमा वितरण भइरहेको छ। भदौ 18 गतेदेखि अहिलेसम्म काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट ल्याइएका 3,89,529 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। भदौ 28 सम्म नेपालमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ। यो परिणाममा 37,13,894 सिलिण्डर बराबर हुने निगमको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा गरी मनाउँदैछन्। धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन निराहार व्रत बसेर तपस्या गर्नुभएको थियो। साथीहरूले उहाँलाई कसैले नदेख्ने ठाउँमा लगेर राखेपछि पार्वतीले त्यही व्रत बसेर महादेवलाई प्राप्त गर्नुभएको विश्वास छ। पार्वतीलाई साथीहरूले हरण गरेर लगेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा शुरू भएको धर्मशास्त्रीय मान्यता छ। हरितको अर्थ हरण गरिएको र आलिकाको अर्थ साथी भएकाले पर्वको नाम हरितालिका रहेको बताइन्छ। आज व्रत बसेर महादेवको पूजा गरे कामना पूरा हुने धार्मिक विश्वास छ। स्वास्थ्य अनुसार निराहार पानी वा फलफूल खाएर व्रत बस्न सकिने धर्मशास्त्रविद रामचन्द्र गौतमले बताउनु भएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री बाल तावरण बाल अधिकारको प्रवर्धन गर्न नागरिक समाज र सरकारवालाहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते दिवस मनाउने गरिन्छ। भदौ 10 गते भोटे घुसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र थादिङ लगायत जिल्लामा बालबालिका प्रभावित भएका छन्। बाढ़ीमा आमा बुबा संरक्षक र अभिभावक गुमाएका तथा बेपत्ता भएका बालबालिकाको उद्धार तथा राहत र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ। त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन राज्य लागि परेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी राम बहादुर चन्दले जानकारी दिनुभएको छ। दिवसको अवसरमा परिषद लगायत विभिन्न संघ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। सुदूरपश्चिमका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार बनेको छ। थप 7 बन्दैछ।
4: कृषि विकास निर्देशनालय दिपायलका अनुसार अछाम बाजुरा कञ्चनपुर कैलाली र डडेलधुरा लगायतमा शीत भण्डार बनेका छन्। कैलालीको गोदावरीमा 350 मेट्रिक टन क्षमताको सबैभन्दा ठूलो शीत भण्डार बनेको छ। बनेका मध्ये कञ्चनपुरको दोधारा चाँदनीको 30 मेट्रिक टन क्षमताको शीत भण्डार भने सञ्चालनमा आएको छैन। कम भोल्टेजका कारण समस्या भएकाले नयाँ फेरेपछि मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको पालिकाले जनाएको छ। 13 शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले 8.15 करोड रूपियाँ लागत अनुमान गरेको थियो। तीमध्ये 6.62 करोड रूपियाँमा ठेक्का सम्झौता भएको छ। अहिलेसम्म 4.03 करोड रूपियाँ भन्दा बढ़ी खर्च भइसकेको छ। निर्माण भएका शीत भण्डारमा प्री कुलिङ चेम्बर समेत राखिएको कृषि प्रचार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार शीत भण्डारले किसानको आलु तरकारी लगायत कृषि उपज भण्डारणमा सहयोग पुग्नेछ।
3: नेपाली कांग्रेसले 14 महाधिवेशनबाट निर्वाचित कार्य सम्पादन समितिका सबैलाई केन्द्रीय सदस्यका रूपमा 15 महाधिवेशनमा सहभागी गराउने भएको छ। केन्द्रीय कार्य सम्पादन समिति बैठकले 15 महाधिवेशन प्रक्रियामा सहभागी हुने निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको उक्त समितिका सबैलाई केन्द्रीय सदस्यको मान्यता दिने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसे
5: महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान गोरुङ आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ भनेर निर्णय गरिएछ। यसको अर्थ उहाँहरू ती आफ्नो पोजिसनमा भाग लिन सक्नुहुन्छ।
3: कृष्णवीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णवीरबाट पार गराइएको हो। सड़क खुलाउन एक्सावेटर बुलडोजर लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग भएको छ। अहिले फिल्डमा करिब 22-25 हेभी इक्विपमेन्ट ट्रक तथा टिप्पर परिचालन भएका छन्। सड़क विभाग कन्सल्टेन्ट र निर्माण कम्पनीका 30 बढी प्राविधिक समेत फिल्डमा खटिएका छन्। तर कृष्णवीरको सड़क अहिले पूर्ण रूपमा सञ्चालनमा आएको भने होइन। ट्रालपछि पुनः सड़क बन्द गरेर बाँकी निर्माणको काम अघि बढाइनेछ। सड़कको ड्रेन सब सर्फेस ड्रेन ग्राभलिङ तथा सब ग्रिड र सब बेसको काम पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि नियमित यातायात सञ्चालन गर्न नगरिने जनाइएको छ। नागडुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारी
6: ग्यास बुलेट पास हुन्छ कि हुँदैन भनेर चेक गर्नको लागि एउटा ट्रायल जस्तो मात्रै गरेका थियौँ।
2: तर अहिले हाम्रो ग्यासको बुलेट क्रस भयो, अब त्योसँगै चाहिँ अब 15 दिनदेखि एट्याक खप भएको कारणले चाहिँ रोकिएर बसेका ट्रक र टिपरहरू
3: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: आज हरितालिका तीज पर्व मनाइँदैछ। तीज पर्व पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। आज 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। मित्र पार्क उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निस्किने गरी व्यवस्था मिलाइएको छ। दोस्रो लाइन जयबागेश्वरीबाट देव्रेतर्फको मार्ग हुँदै ददुटोल पाचा गणेश अन्नपूर्ण भण्डार महास्नानघर अघिको 1 ढोका अगाडि राखिएको आकाशी पुलबाट भुवनेश्वरी नसाल चोक हुँदै दर्शन गरेर पश्चिम ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाइएको छ। तेस्रोतिर तिलगंगा पर्यटन काउन्टर नजिकै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको रामबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्किने व्यवस्था मिलाइएको छ। अर्को पिंगला स्थानमा रहेको ढोका हुँदै चार शिवालय पञ्चतिबल वृद्धाश्रम दक्षिणतर्फको ठूलो ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटी लिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरेर उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूल भट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ। धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राख्दै मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यही भदौ 10 भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा जनधनको क्षतिका कारण बुबा आमा समक्षक तथा अभिभावकको मायाका बेपत्ता भएका वा बाल बालिकाका स्वयं नै घाइते भएका वा बेपत्ता भएका बाल बालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भएको छ। त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको उहाँको भनाइ छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना पनि गरेका छन्। सुदूरपश्चिमका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार बनाइएको छ। थप 7 बन्दै छ।
4: कृषि विकास निर्देशनालय दिपायलका अनुसार अछाम बाजुरा कञ्चनपुर कैलाली र डडेलधुरा लगायतमा शीत भण्डार बनेका छन्। कैलालीको गोदावरीमा 350 मेट्रिक टन क्षमताको सबैभन्दा ठूलो शीत भण्डार बनेको छ। बनेका मध्ये कञ्चनपुरको दोधारा चाँदनीको 30 मेट्रिक टन क्षमताको शीत भण्डार भने सञ्चालनमा आएको छैन। कम भोल्टेजका कारण समस्या भएकाले नयाँ फेरेपछि मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको पालिकाले जनाएको छ। 13 शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले 8.15 करोड रूपियाँ लागत अनुमान गरेको थियो। तीमध्ये 6.62 करोड रूपियाँमा ठेक्का सम्झौता भएको छ। अहिलेसम्म 4.03 करोड रूपियाँ भन्दा बढ़ी खर्च भइसकेको छ। निर्माण भएका शीत भण्डारमा प्री कुलिङ चेम्बर समेत राखिएको कृषि प्रचार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार शीत भण्डारले किसानको आलु तरकारी लगायत कृषि उपज भण्डारणमा सहयोग पुग्नेछ।
3: भोटेकोशी बाढीमा आफैलाई परेका शव र परिवारले दिएको डीएनए नमुना म्याचिङका लागि 1 लाग्ने भएको छ।
5: नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनए को प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारले दिएको डीएनए नमुनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनासँग मिलाएर शवको पहिचान गरिनेछ। विदेशी विशेषज्ञको प्राविधिक सहयोग प्रयोगमा नमूना परीक्षण र प्रोफाइलिङको काम अघि बढ़िरहेको नेपाल प्रहरीले जनाएको छ। हालसम्म 1230 शव जमीन मुनि व्यवस्थापन गरिएका छन्। ती शवबाट 1286 डीएनए नमूना संकलन गरिएको छ। त्यस्तै बेपत्ता व्यक्तिका परिवारबाट
3: 1846।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्. धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन निराहार व्रत बसेर तपस्या गर्नुभएको थियो. पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा शुरू भएको धर्मशास्त्रीय मान्यता छ. तीजको महत्वबारे धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम.
4: भाद्र शुक्ल तृतीया चौथी पञ्चमी यो तीन दिन मनाइने भएको हुनाले तीज भने हो. तर अब अहिले दुई दिन मात्रै छ नानी. अब आज चाहिँ नि शिवजीको उपासना गर्ने तृतीया है हरितालिका तीज. आज शिवजीको उपासना गर्ने भने आजै हो र भोलि चाहिँ गणेशको उपासना गर्नुपर्ने थियो. गणेशजीको पूजा आज गर्ने दर्शन गर्ने गर्नुपर्नेमा गणेशको पनि आजै गर्नुपर्ने हुन्छ नानी. यसरी चाहिँ नि अब यो तीज चाहिँ नि मनाउने चलन हाम्रो यो मौलिक पर्व हो. यो किन मनाउने त भन्दाखेरिमा जिन्दगी सुखमय हो शान्तिमय होस् आनन्दमय होस् भनेर मनाउने हो. है सार्थक जीवनको लागि मनाउने हो. त्यही भएको हुनाले शिवजीको उपासना गर्ने पूजा गर्ने जस्तो कोही मन्दिरमा गएर गर्नुहुन्छ, कोही चाहिने पशुपति जान्छन्, कोही नजिकमा आफ्नो घर नजिकमा कहाँ छ शिवजीको मन्दिर गणेशको मन्दिर त्यहाँ गएर दर्शन पूजा आज गर्नुहुन्छ. कसैले अब त्यो मन्दिर जान नसक्नेहरूले चाहिने घरैमा बसेर गर्दा पनि शिवजीको उपासना पूजा अर्चना वन्दना गर्दा हुन्छ नानी. त्यही भएको हुनाले तपाईँको यो शिवजीको व्रत बस्ने यो तीजको तीज चाहिँ साह्रै ठुलो महत्वपूर्ण हाम्रो नेपालको मौलिक पर्व हो क्या यो. है त्यसो भएको हुनाले यो महिलाले मात्रै धेरै मनाउने चलन छ अहिले. अघि व्रत बस्ने चलन छ. हिजो दर खाएर जाने दर भनेको एउटा गरिष्ठ गहकिलो खाना खाएर आज व्रत बस्नु पर्ने भएको हुनाले दर खानु भन्ने पनि हो. है अब दर खाएर आज व्रत बस्ने तपाईँको स्वास्थ्य हेरेर आफ्नो स्वास्थ्य हेरेर शरीर हेरेर मात्रै व्रत बस्नु पर्ने हुन्छ नानी. हाम्रो शास्त्रको आदेश चाहिँ के छ भने सकेसम्म निराहार व्रत बस. आज दिनभरि भोकै बसेर भोलि बिहान मात्रै शिवजीको चाहिँ पूजा आजा गरेर अर्घ दिएर गणेशको पूजा गरेर खाऊ भन्ने चाहिँ नि आदेश हो. तर अब त्यो स्वास्थ्य चाहिँ त्यस्तो भोको बस्न सक्ने दिनभरि चाहिँ निराहार बस्न सक्ने शरीरले त्यहाँ दिँदैन. कसैलाई लागेला रियाँटो लागेला त्यस्तो भन्छन् है. त्यसो भएको हुनाले त्यस्तो छ भनेदेखि जलाहार गर, पानी खाएर बस भन्ने हो. अब पानी खाएर पनि भएन भने तपाईँको फलफुल खाऊ भन्ने चाहिँ नि फलफुल. तिन किसिमको व्रत हुन्छ क्या आज. त्यो तिन किसिमको व्रतमा आफ्नो स्वास्थ्य के छ कस्तो छ त्यो हेरेर चाहिँ नि व्रत बस्ने. अब यस्तो स्वास्थ्य खराब हुने भयो भने व्रत बस भन्दैन. जस्तो छ आफ्नो स्वास्थ्य त्यो अनुसार चाहिँ नि भोकै बस, निराहार केही पनि नखाइकन दिनभरि र भोलि बिहान मात्रै खाऊ. होइन भने पानी खाएर बस्छ. त्यो पनि भएन भने फलफुल. फलफुलमा पनि तपाईँको यो जौको परिकारलाई पनि फलफुलमा लिन्छ क्या. है जौको पिठो सिठो यस्तोको चाहिँ परिकार खाने अथवा गहुँको परिकार खाने अथवा मकैलाई पनि फलफुलमा लिन्छ हाम्रो शास्त्रले. त्यसो भए उनीहरूले मकैको परिकार खाएर बस्ने भरि बेलुका त्यसो गर्दा हुन्छ.
3: आजको दिन व्रत बस्दाखेरि कस्तो मन्त्र जप्ने, कसरी भगवान शिवजीलाई पुकार्ने?
4: अब यो शिवजीको मन्त्र छ क्या, ओम नमः शिवाय. घरैमा बसेर जप्दा पनि हुन्छ नानी. ओम नमः शिवाय, ओम नमः शिवाय भनेर शिवजीको चाहिँ उपासना गर्ने, तपाईँको गणेशको गणपतय नमः भनेर गणेशजीको उपासना गर्ने, सम्झना गर्ने, उहाँहरूबाट आशीर्वाद प्राप्त गरेर तपाईँको चाहिँ नि जिन्दगीलाई सुखमय बनाउने, शान्तिमय बनाउनुको लागि चाहिँ यो व्रत बस्ने हो.
3: तीजको अवसरमा आज पशुपति क्षेत्रमा बिहानदेखि भक्तजनको भिड लागेको छ. आज तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ. पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ. हेरेमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था मिलाइएको कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ. स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्. शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य कर गहना नलगाउन आह्वान गरिएको छ. ओपन एआईका प्रमुख साम अल्टम्यानले कम्पनी यसै वर्ष शेयर बजारमा प्रवेश नगर्ने बताउनु भएको छ. एआईको सुरक्षाबारे चिन्ता बढ़िरहेकाले अहिले आईपीओमा जानु उचित नहुने वहाको भनाइ छ. एन्थ्रोपिकका प्रमुख डारियो ओमेटोले सहित ठूला एआई कम्पनीका प्रमुखले प्रविधिमा थप नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन्. ओमेटोले एआईले केही महिनामै सम्पूर्ण इन्टरनेट नियन्त्रणमा लिन सक्ने चेतावनी दिनुभएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एआईको विकासमा रोक लगाउने पक्षमा देखिनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: आज तीज पर्व पशुपति क्षेत्र में बिहानदेखि भक्तजन को भीड़ लगे. आज 3 बजेदेखि नै पशुपतिनाथ का चार ढोका खोलिएको छ. पशुपति क्षेत्र विकास कोष का अनुसार मंदिर प्रवेश करने भक्तजन का लागि 4 दर्शन मार्ग को व्यवस्था गरिएको छ. धेरैमा 2 घण्टा में भक्तजन ने दर्शन गरेर फर्किसक्ने गरी लाइन को व्यवस्था मिलाइएको कोष का संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ. स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापन में परिचालन भएका छन्. शांति सुरक्षा ध्यान में राखेर मंदिर पुग्ने बहुमूल्य कर गहना नलगाउन पशुपति विकास कोषले आह्वान गरेको छ. यस्तै हरितालिका तीज का अवसर में पशुपतिनाथ मंदिर आसपास का क्षेत्र को सुरक्षा का लागि 1250 प्रहरी परिचालित गरिएको छ. आज बिहान 3 बजेदेखि नै भक्तजन का लागि पशुपति का 4 ढोका खुला भएपछि सहज भएको छ. बिहान 7 बजेसम्म 9000 भन्दा बढी दर्शनार्थीहरूले दर्शन गरिसकेका छन्. नेपाल प्रहरीले पशुपति मंदिर दर्शन में सहजीकरण गरेको छ. मंदिर परिसर में भक्तजन का लागि स्वास्थ्य शिविर पनि चलाइएको छ. ट्राफिक व्यवस्थापन पनि गरिएको छ. सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी ड्रोनबाट अनुगमन गरिरहेको छ. सादा पोसाकमा पनि प्रहरी परिचालन भएका छन्. रसुवा नुवाकोट सड़क खण्डमा वैकल्पिक फड्के तथा ट्विन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ. फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रोबेसीको भोटेकोसी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सड़क खण्डमा आवतजावत अवरूद्ध भएको थियो. आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभएको छ. उहाँका अनुसार पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन पेत्रावतीमा बाँस तथा काठ प्रयोग गरेर फड्के निर्माण गरिएको छ भने स्याफ्रोबेसीमा फलामे ट्विन जडान गरिएको छ. स्याफ्रोबेसीमा ट्विन निर्माण सम्पन्न भए पनि दायाँ बायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र 1-2 दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ. पेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोट तर्फबाट गेर्खु छापटार केराघारी हुँदै भेत्रावतीसम्म सहज भएको प्रदेश सभा सदस्य इन्द्र प्रसाद गोतामेले जानकारी दिनुभएको छ. यस्तै नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायको समन्वयमा सप्रवेशीमा फलामे ट्विन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बताउनु भएको छ. तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको भेत्रावतीको फड्के र सप्रवेशीको ट्विनबाट आवतजावतमा स्थानीयवासीलाई सहजता भएको छ. रॉयल फोर्स न्यूजले रॉयल मरिन्स द्वारा प्रयोग गरिने राइफलको विशेष अवलोकन गर्ने अवसर पाएको छ. रक्षा मन्त्रालयको प्रोजेक्ट ग्रेबन अन्तर्गत राइफललाई विस्थापित गर्न सक्ने सम्भावित विकल्पहरूमध्ये पनि यो एक हो. सियान ग्रेस जेक मेलबर्नले अमेरिकाको न्यू ह्याम्पसायरको सो बन्दुक निर्माता कम्पनीको मुख्यालयबाट यो रिपोर्ट तयार पार्नुभएको छ.
4: A rare chance to take a look at the variant of the MCX used by the Royal Marines. Adam Agri is Sig Sauer's director for technical sales and support.
5: I have access to my valve at the front of the handguard instead of in a port inside the handguard. This has a 12.5-inch barrel and it's chambered in 5.56. You'll notice there isn't a lot of violent recoil to the shooter. It's a pretty light recoiling system. So pretty easy, manageable. It doesn't shake me around very much.
4: Adam Agri explains some of the details of the rifle that were bespoke.
5: When they designed the mount for the Romeo 8 and Juliet 4 kit, they also included lashing points because you're a maritime operation unit. Everything has to be tied to your weapon. You can't have an optic go flying overboard, right? So there's lashing points on the mount that can lash to the optics themselves, so you can tie it all together so you won't lose anything accidentally. The configuration of the buttstock, they specified what they wanted. This does give you the ability to fold the stock and stow it for certain operations.
4: It's only when the MOD releases the full details of the requirement to replace the UK's main service rifle, the SA-80, that we'll see which rifles companies put forward. There will, of course, be a long list of companies competing for the contract. The MCX is just one of several rifles that Sig Sauer might throw into the mix. Sian Grzeszczyk-Malborn, BFBS Forces News, New Hampshire.
3: आज तेजपुर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्। तीजको महत्वबारे धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम।
4: भाद्र शुक्ल तृतीया चौथी पञ्चमी यो तीन दिन मनाइने भएको हुनाले तीज भने

0: तर अब अहिले दुई दिन मात्रै छ नानी. अब आज चाहिँ नि शिवजीको उपासना गर्ने तृतीया है, हरितालिका तिज. आज शिवजीको उपासना गर्ने भने आजै हो, र भोलि चाहिँ गणेशको उपासना गर्नुपर्ने थियो. गणेशजीको पूजा आज गर्ने, दर्शन गर्ने गर्नुपर्नेमा गणेशको पनि आजै गर्नुपर्ने हुन्छ नानी. यसरी चाहिँ नि अब यो तिज चाहिँ मनाउने चलन हाम्रो यो मौलिक पर्व हो. यो किन मनाउने त भन्दाखेरिमा जिन्दगी सुखमय होस्, शान्तिमय होस्, आनन्दमय होस् भनेर मनाउने हो है, सार्थक जीवनको लागि मनाउने हो. त्यही भएको हुनाले शिवजीको उपासना गर्ने, पूजा गर्ने, जस्तो कोही मन्दिरमा गएर गर्नुहुन्छ, कोही चाहिँ नि पशुपति जान्छन्, कोही नजिकमा आफ्नो घर नजिकमा कहाँ छ शिवजीको मन्दिर, गणेशको मन्दिर, त्यहाँ गएर दर्शन पूजा आदि गर्नुहुन्छ. कसैले अब त्यो मन्दिर जान नसक्नेहरूले चाहिँ नि घरैमा बसेर गर्दा पनि शिवजीको उपासना, पूजा अर्चना, वन्दना गर्दा हुन्छ नानी. त्यही भएको हुनाले तपाईँको यो शिवजीको व्रत बस्ने यो तिजको तिज चाहिँ साह्रै ठुलो महत्वपूर्ण हाम्रो नेपालको मौलिक पर्व हो क्या यो. त्यसो भएको हुनाले यो महिलाले मात्रै धेरै मनाउने चलन छ अहिले, अघि व्रत बस्ने चलन छ. हिजो दर खाएर चाहिँ दर भनेको एउटा गरिष्ठ गहकिलो खाना खाएर आज व्रत बस्नुपर्ने भएको हुनाले दर खानु भन्ने पनि हो है. अब दर खाएर आज व्रत बस्ने तपाईँको स्वास्थ्य हेरेर, आफ्नो स्वास्थ्य हेरेर, शरीर हेरेर मात्रै व्रत बस्नुपर्ने हुन्छ नानी. हाम्रो शास्त्रको आदेश चाहिँ के छ भने सकेसम्म निराहार व्रत बस, आज दिनभरि भोकै बसेर भोलि बिहान मात्रै शिवजीको चाहिँ पूजा आजा गरेर अर्घ दिएर गणेशको पूजा गरेर खाऊ भन्ने चाहिँ नि आदेश हो. तर अब त्यो स्वास्थ्य चाहिँ त्यस्तो भोको बस्न सक्ने, दिनभरि चाहिँ निराहार बस्न सक्ने शरीरले त्यहाँ दिँदैन, कसैलाई अकवागी लाग्ला, रिहाँटो लाग्ला, त्यस्तो भन्छन् है. त्यसो भएको हुनाले त्यस्तो छ भनेदेखि जलाहार गर, पानी खाएर बस भन्ने हो. अब पानी खाएर पनि भएन भने तपाईँको फलफुल खाऊ भन्ने चाहिँ नि फल. यो तिन किसिमको व्रत हुन्छ क्या आज. तिन किसिमको व्रतमा आफ्नो स्वास्थ्य के छ कस्तो छ त्यो हेरेर चाहिँ व्रत बस्ने. अब यस्तो स्वास्थ्य खराब हुने भयो भने व्रत बस भन्दैन. जस्तो छ आफ्नो स्वास्थ्य त्यो अनुसार चाहिँ नि भोकै बस, निराहार केही पनि नखाइकन दिनभरि, र भोलि बिहान मात्रै खाऊ. होइन भने पानी खाएर बस, त्यो पनि भएन भने फलफुल. फलफुलमा पनि तपाईँको यो जौको परिकारलाई पनि फलफुलमा लिन्छ क्या है. जौको पिठो सिठो यस्तोको चाहिँ परिकार खाने, अथवा गहुँको परिकार खाने, अथवा मकैलाई पनि फलफुलमा लिन्छ हाम्रो शास्त्रले. त्यसो भएको हुनाले मकैको परिकार खाएर बस्ने भरि बेलुका त्यसो गर्दा हुन्छ.
1: आजको दिन व्रत बस्दाखेरि कस्तो मन्त्र जप्ने, कसरी भगवान शिवजीलाई पुकार्ने?
0: अब यो शिवजीको मन्त्र छ क्या, ओम नमः शिवाय. घरैमा बसेर जप्दा पनि हुन्छ नानी. ओम नमः शिवाय, ओम नमः शिवाय भनेर शिवजीको चाहिँ उपासना गर्ने, तपाईँको गणेशको गणपतये नमः भनेर गणेशजीको उपासना गर्ने, सम्झना गर्ने, उहाँहरूबाट आशीर्वाद प्राप्त गरेर तपाईँको चाहिँ नि जिन्दगीलाई सुखमय बनाउने, शान्तिमय बनाउनको लागि चाहिँ नि यो व्रत बस्ने हो.
1: रोयल फोर्स न्युजले रोयल मारिन्सद्वारा प्रयोग गरिने राइफलको विशेष अवलोकन गर्ने अवसर पाएको छ. रक्षा मन्त्रालयको प्रोजेक्ट क्रेबन अन्तर्गत राइफललाई विस्थापित गर्न सक्ने सम्भावित विकल्पहरूमध्ये यो पनि एक हो. सियान ग्रेस्टी मेलबर्नले अमेरिकाको न्यू ह्याम्पसायरको सो बन्दुक निर्माता कम्पनीको मुख्यालयबाट यो रिपोर्ट तयार पार्नुभएको छ.
2: A rare chance to take a look at the variant of the MCX used by the Royal Marines. Adam Agri is Sig Sauer's Director for Technical Sales and Support.
3: I have access to my valve at the front of the handguard instead of in a port inside the handguard. This has a 12.5-inch barrel and it's chambered in 5.56. You'll notice there isn't a lot of violent recoil to the shooter. It's a pretty light recoiling system. So pretty easy, manageable. It doesn't shake me around very much.
2: Adam Agri explains some of the details of the rifle that were bespoke.
3: When they designed the mount for the Romeo 8 and Juliet 4 kit, they also included lashing points, because you're a maritime operation unit. Everything has to be tied to your weapon. You can't have an optic go flying overboard, right? So there's lashing points on the mount that can lash to the optics themselves, so you can tie it all together so you won't lose anything accidentally.
4: The configuration of the buttstock, they specified what they wanted. This does give you the ability to fold the stock and stow it for certain operations.
2: It's only when the MOD releases the full details of the requirement to replace the UK's main service rifle, the SA-80, that we'll see which rifles companies put forward. There will, of course, be a long list of companies competing for the contract. The MCX is just one of several rifles that Sig Sauer might throw into the...
1: Namaste, aile samaga khabar eti nai. Namaskar, ma Krishna.
5: You. BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: जाजरकोटको बौला खोलामा गए राति आएको बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट टोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अविरल वर्षापछि बौला खोलाको बाढ़ीले सड़क खण्डको केही भाग कटान गर्नुका साथै बगाएपछि गए रातिदेखि नै सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। नलगाड़ नगरपालिका एक र दुई कोशीमा क्षेत्रमा पर्ने बौला खोलामा आएको बाढ़ीले स्थानीयका घर डहरा भत्काउनका साथै स्थानीय व्यापार व्यवसायमा पनि क्षति पुर्याएको छ। बाढ़ीले स्थानीय सत्यदेव चनाराको पानीघट्ट पूर्ण रूपमा बगाएर क्षति पुर्याएको जनाइएको छ। बाढ़ीका कारण नलगाड़ एक बेडौती तालका मानबहादुर विकको तीन कोठे टहरा बबिताप महराको टहरा र किराना पसल कृष्ण महराको एक कोठे टहरा मेघराज कुमाईको बोइलर कुखुराको दाना रहेको टहरा नन्दे महराको कपड़ा पेल्ने मेसिन सहितका टहरा बलबहादुर विकको किराना पसल रहेको टहरा जनक भण्डारीको टहराको फ्रेस हाउस र सयवटा बोइलर कुखुरा समेत

0: बगाएको छ। तीसको दिन आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला 1,200 रुपियाँ घटेको छ। हिजो प्रतितोला 3,02,200 रुपियाँ रहेको सुनको मूल्य आज 3,01,000 रुपियाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य आज तोलामा 40 रुपियाँले घटेको छ। हिजो प्रतितोला 4,660 रुपियाँ रहेको चाँदीको मूल्य आज 4,620 रुपियाँ कायम भएको छ। कपिलवस्तुको बाणगंगा नदीमा आएको बाढ़ीमा बेपत्ता भएका बालकको शव भारतमा फेला परेको छ। बाणगंगा नगरपालिका 8 का 10 वर्षीय बुद्ध लामा पौडी खेल्न बाणगंगा नदीमा गएका बेला अचानक बाढ़ी आएपछि हिजो दिउँसोदेखि बेपत्ता हुनुभएको थियो। उहाँसँगै जानुभएका 16 वर्षीय रिदम लामालाई पनि प्रहरीले शनिबार साँझ बाढ़ीको बीचमा रहेको टापुबाट सकुशल उद्धार गरेको थियो। बाढ़ीमा बेपत्ता भएका बुद्धको शव हिजो नेपाल भारत सीमाबाट करिब 2 किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ। भेटिएको शव बुद्धको भएको पुष्टि भएपछि बालकका आफन्त र नेपाल प्रहरीको टोली भारत पुगेर भारतीय प्रहरीको समन्वयमा शव कपिलवस्तु ल्याइएको छ। युक्रेनमा पोल्याण्डको सीमाबाट मात्र एक माइलको दूरीमा एउटा रेलमाथि गरिएको रूसी ड्रोन आक्रमणले द्वन्द्वलाई अझ चर्काएको चेतावनी दिएको छ। आक्रमणकारीहरूको वास्तविक निशानामा नजिकै रहेको अर्को रेल हुन सक्ने अनुमान गरिएको छ, जसमा युरोपेली सुरक्षा मन्त्रीहरू र पूर्व प्रधानमन्त्री बोरिस जोनसन सवार हुनुहुन्थ्यो। पोल्याण्डका विदेश मन्त्री राडोस्लाव सिकोरस्कीको बुझाइमा रूसले युद्धको दायरा विस्तार गरिरहेको छ।
1: It's not just knocking on the door, it's inside the house. It's not just some nuisance on the internet. We've had the arson incidents in Poland, we've had attack on the Leipzig airport, and we've had death squads sent by Putin to Britain.
0: Royal Force Newsley, Royal Marines Dwara Pregorine, राइफलको विशेष अवलोकन गर्ने अवसर पाएको छ। रक्षा मन्त्रालयको प्रोजेक्ट ग्रेबन अन्तर्गत राइफललाई विस्थापित गर्न सक्ने सम्भावित विकल्पहरूमध्ये यो पनि एक हो। सियान ग्रेस्टिक मेलबोर्नले अमेरिकाको न्यू हेम्पसायरको सो बन्दुक निर्माता कम्पनीको मुख्यालयबाट यो रिपोर्ट तयार पार्नुभएको छ।
2: A rare chance to take a look at the variant of the MCX used by the Royal Marines. Adam Agri is Sig Sauer's Director for Technical Sales and Support.
3: I have access to my valve at the front of the handguard instead of in a port inside the handguard. This has a 12.5 inch barrel and it's chambered in 5.56. You'll notice there isn't a lot of violent recoil to the shooter. It's a pretty light recoiling system. So pretty easy, manageable. It doesn't shake me around very much.
2: Adam Agri explains some of the details of the rifle that were bespoke.
3: When they designed the mount for the Romeo 8 and Juliet 4 kit, they also included lashing points because you're a maritime operation unit. Everything has to be tied to your weapon. You can't have an optic go flying overboard, right? So there's lashing points on the mount that can lash to the optics themselves, so you can tie it all together so you won't lose anything accidentally.
4: The configuration of the buttstock, they specified what they wanted. This does give you the ability to fold the stock and stow it for certain operations.
2: It's only when the MOD releases the full details of the requirement to replace the UK's main service rifle, the SA-80, that we'll see which rifles companies put forward. There will, of course, be a long list of companies competing for the contract. The MCX is just one of several rifles that Sig Sauer might throw into the mix. Sian Grzeszczyk, Melbourne, BFBS Forces News, New Hampshire.
0: र सुवानुवाकोट सडक खण्डमा वैकल्पिक फड्की तथा त्वै निर्माण गरेर पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। हवस् त, खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: और फिर क्या होगा?
1: पार्टियां, दावतें,

0: radio.
1: Sainya samudai ma.
0: Relain bhari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You BFBS Gorkha radio ho.
1: Radio. Gorkha radio.
3: प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको बोटीकोशी नदीमा गएको बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजे शुरू भएको छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू डाक्टर विक्रम तिमलछना र अच्युत लामिछाने तथा नुवाकोट रसुवा धादिङ गोरखा र तनहुँका बाढी प्रभावित 15 स्थानीय तहका प्रमुखहरू सहभागी छन्। छलफलमा प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था समीक्षा अहिलेको परिस्थिति अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। रसुवाको बोटीकोशी क्षेत्रमा आएको बाढ़ीका कारण कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। रसुवा र आसपासको बोटीकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान तरकारी र पशु पंक्षी क्षेत्रमा उल्लेखनीय क्षति भएको देखिएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यसैगरी तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक

रूपमा नुवाकोटको विदुर, लिखु तथा बेलकुटगढी, धादिङका बेनीघाट, रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोर्खाका गण्डकी र शहीद लखन लगायत स्थानीय तह प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्र 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकुटगढ़ीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 25 हेक्टर, गजुरीमा 75, सिद्धलेकमा 58, गल्छीमा 87 हेक्टर धान खेती प्रभावित भएको छ र सुवाको गोसाईकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ। तरकारीतर्फ विदुरमा 98 हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित 1323 टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 9 हेक्टर, गजुरीमा 7 हेक्टर, सिद्धलेखमा 2 हेक्टर र गल्छीमा 14 हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार जम्मा 252,445 पशुपन्छी पनि प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य 111 करोड़ 39 लाख छ। बाढ़ीबाट सबैभन्दा धेरै करिब 214,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशुपक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढ़ीका कारण 4,572 भैंसी प्रभावित हुँदा 45 करोड़ 72 लाख क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39 करोड़ 13 लाख अर्थात क्षतिको 35% र गाई गोरुमा 17 करोड़ 92 लाख अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1 करोड़ 96 लाख, भेड़ामा 25 लाख, कुखुरामा 5 करोड़ 37 लाख र अन्य चरामा करिब 1 लाख बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षतिमध्ये भैंसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभएको छ। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैत्रीदेवीमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले बताउनु भएको छ। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम छ। गुल्मीमा तीज मनाउन जाने क्रममा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता हुनुभएको छ। मुसीकोट नगरपालिका 5 इन्द्रगौड़ा घर भएकी 29 वर्षीय कल्पना पुन हिजो साँझ माइती घर जाने क्रममा खोलाले बगाउँदा बेपत्ता हुनुभएको हो। खबर यति नै।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी बाढी पीड़ितले ग्यासको अभाव भएपछि विद्युतीय चुलो र विद्युत महसुल छुटको माग गर्दै सरकारलाई पत्र पठाएका छन्। पीड़ितको मागपछि स्थानीय पालिकाको पहलमा सरकारलाई पत्र लेखिएको हो। उनीहरूले 100 युनिटसम्म विद्युतीय शुल्क छुट गर्न गृह मन्त्रालय मार्फत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्र पठाएका छन्। स्थानीय पालिका प्रमुख जिल्ला अधिकारी जिल्ला विपद व्यवस्थापन समिति जिल्लाका सुरक्षा निकाय सहितको सामूहिक बैठकबाट सरकारलाई परिपत्र गर्ने निर्णय भएको थियो। पत्रमा गोसाईकुण्ड 4 को 100 किलोवाटको लाङटाङ माइक्रो हाइड्रोको बिजुली खरिद गरेर वडा नम्बर 3 का बाढी पीड़ित क्षेत्रमा विद्युत सेवा दिन पनि माग गरिएको छ। भोटेकोशी बाढी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान जारी छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गएको 25 गतेबाट रसुवाका आमा स्वदिङमो गोसाईकुण्ड उत्तर गया र कालिका गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान चलाएका हुन्। हालसम्म गोसाईकुण्ड गाउँपालिकामा 719 महिला र 655 पुरुषलाई खोप लगाइएको पालिका प्रमुख कैसाङ नोर्प तामाङले जानकारी दिनुभएको छ। 1 वर्षमाथिका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई हैजा विरुद्धको खोप लगाइएको छ। बाढी प्रभावित क्षेत्रमा दादु र रुबेला विरुद्धको र टिडी खोप पनि लगाइएको छ। 6 महिनादेखि 15 वर्ष उमेर समूहका सबैले दादु र विरुद्धको खोप लिएका छन्। बाढी प्रभावितहरू गाउँपालिकामा पनि खोप अभियान जारी छ। जाजरकोटको बौला खोलाको बाढीले भूकम्प पीड़ितका अस्थायी टहरा बगाएको छ। बाढीपछि जाजरकोट डोल्पा सड़क पनि अवरुद्ध भएको छ। जाजरकोटको नलगाड 1 र 2 बीचमा पर्ने बौला खोलामा गैराती आएको बाढीले भूकम्प पीड़ितका अस्थायी आवाससहित पसल फ्रेस हाउस र अरू संरचनामा ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। नलगाड 1 बैरिताल क्षेत्रमा भूकम्पपछि बनाइएको अस्थायी टहरामा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिनुभएको हो। भेरी करिडोरमा जाजरकोट डोल्पा सडक खण्ड बन्द भएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण 1 अर्ब 11 करोडको पशुधन क्षति भएको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार जम्मा 2,52,445 पशुपक्षी प्रभावित भएका छन्। पशुपक्षीको क्षतिको अनुमानित मूल्य

0: 1,011,39,00,000 छ। बाढीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशुपक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढीका कारण 4,572 भैँसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1,96,00,000, भेडामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षति मध्ये भैँसी बाख्रा च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटिकोसीमा आएको बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री कार्यालय स्थानीय दरबारमा बिहान 11 बजेबाट शुरू भएको छलफलमा नुवाकोटका जनप्रतिनिधि सभा सदस्यहरू विक्रम तिमनसेना र अच्युत लामिछानी तथा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 स्थानीय तहका प्रमुख सहभागी छन्। प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ। बेलायतका सांसदहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न नयाँ कानूनको माग गरेका छन्। दुवै सदनका सांसदहरूले एआईका जोखिम सम्बोधन गर्न नयाँ विधेयक ल्याउन माग गरेका हुन्। मानव अधिकार सम्बन्धी संयुक्त प्रतिवेदन समितिको प्रतिवेदनले एआईबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विद्यमान कानून पर्याप्त नभएको जनाएको छ। एआई नियन्त्रण बाहिर गएमा गम्भीर खतरा निम्तन सक्ने भन्दै पछिल्लो समय विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुँदै आएको छ। सन् 2017 बेलायत सरकारका लागि एआई सम्बन्धी समीक्षा नेतृत्व गरेकी डेम वेन्डी हलले पनि एआईका लागि थप स्पष्ट नियम र सुरक्षा व्यवस्था चाहिने बताउनु भएको छ।
2: I don't think the extinction of the human race, but definitely major catastrophes, you know, unintended maybe or accidental, but we don't want to have our Chernobyl moment for AI. We want to be regulated before we have a major catastrophe.
1: तेजको दिन आज सुन चाँदीको भाव केही घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलाको 1,200 रुपियाँ घटेको छ। हिजो प्रति तोला 3,02,200 रुपियाँ थियो। सुनको मूल्य आज 3,01,000 कायम भएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव लगिएको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू श्रद्धा कुमार छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउचा, बालावती शर्मा, खुशबु ओली र पार्वती विकास समर्थक हुनुहुन्छ। महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै यसको अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा तथा पुनर्स्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई थप जिम्मेवार बनाउन आवश्यक भएकाले प्रस्ताव प्रस्तुत गरिएको सांसदहरूको भनाइ छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ।
4: रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले देखाएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यसैगरी तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको बिदुरमा मात्र 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकुटगढ़ीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 25 हेक्टर, गजुरीमा 75, सिद्धलेखमा 58, गल्छीमा 87 हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाईकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ। तरकारीतर्फ विदुरमा 98 हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित 1,323 टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 9 हेक्टर, गजुरीमा 7 हेक्टर, सिद्धलेखमा 2 हेक्टर र गल्छीमा 14 हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।
3: आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्। धार्मिक मान्यता अनुसार सतयुगमा पार्वतीले महादेवलाई पति पाउन निराहार व्रत बसेर तपस्या गर्नुभएको थियो। पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा शुरू भएको धर्मशास्त्रीय मान्यता छ। तीजको महत्वबारे धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम।
5: भाद्र शुक्ल तृतीया, चौथी, पञ्चमी, यो 3 दिन मनाइने भएको हुनाले तीज भने हो, तर अहिले

0: दिन मात्रै छन्। अब आज चाहिँ नि शिवजीको उपासना गर्ने तृतीया हरितालिका तीज, आज शिवजीको उपासना गर्ने भने आजै हो र भोलि चाहिँ गणेशको उपासना गर्नुपर्ने थियो। गणेशजीको पूजा आजा गर्ने दर्शन गर्ने गर्नुपर्नेमा गणेशको पनि आजै गर्नुपर्ने हुँदैन। यो मौलिक पर्व हो, यो किन मनाउने त भन्दाखेरिमा जिन्दगी सुखमय होस्, शान्तिमय होस्, आनन्दमय होस् भनेर मनाउने हो, सार्थक जीवनको लागि मनाउने हो। त्यही भएको हुनाले शिवजीको उपासना गर्ने पूजा गर्ने जस्तो कोही मन्दिरमा गएर गर्नुहुन्छ, कोही पशुपति जान्छन्, कोही नजिकमा आफ्नो घर नजिकमा कहाँ छ शिवजीको मन्दिर गणेशको मन्दिर त्यहाँ गएर दर्शन पूजा आदि गर्नुहुन्छ। कसैले अब त्यो मन्दिर जान नसक्नेहरूले चाहिँ नि घरैमा बसेर गर्दा पनि शिवजीको उपासना पूजा अर्चना वन्दना गर्दा हुन्छ। यो महिलाले मात्रै धेरै मनाउने चलन छ, अहिले अघि व्रत बस्ने चलन छ, हिजो दर्खाएर। हाम्रो शास्त्रको आदेश चाहिँ के छ भने सकेसम्म निराहार व्रत बस, आज दिनभरि भोकै बसेर भोलि बिहान मात्रै शिवजीको चाहिँ पूजा आजा गरेर अर्घ दिएर गणेशको पूजा गरेर खाऊ भन्ने चाहिँ नि आदेश हो। तर अब त्यो स्वास्थ्य चाहिँ त्यस्तो भोको बस्न सक्ने, दिनभरि चाहिँ निराहार बस्न सक्ने शरीरले चाहिँ दिँदैन, कसैलाई अकागि लाग्ला रियाँ त लाग्ला त्यस्तो भन्छन् है। त्यसो भएको हुनाले त्यस्तो छ भनेदेखि जलाहार गर, पानी खाएर बस भन्ने हो। अब पानी खाएर पनि भएन भने तपाईँको फलफुल खाऊ भन्ने चाहिँ नि फलफुल तीन किसिमको व्रत हुन्छ कि आज। त्यो तीन किसिमको व्रतमा आफ्नो स्वास्थ्य के छ कस्तो छ त्यो हेरेर चाहिँ व्रत बस्ने। अब यस्तो स्वास्थ्य खराब हुने भयो भने व्रत बस भन्दै जस्तो छ आफ्नो स्वास्थ्य त्यो अनुसार चाहिँ नि भोकै बस, निराहार केही पनि नखाइकन दिनभरि र भोलि बिहान मात्रै खाऊ, होइन भने पानी खाएर बस, त्यो पनि भएन भने फलफुल। फलफुलमा पनि तपाईँको यो जौको परिकारलाई पनि फलफुलमा लिन्छ क्या, जौको पिठो सिठो यस्तोको चाहिँ परिकार खाने अथवा गहुँको परिकार खाने अथवा मकैलाई पनि फलफुलमा लिन्छ हाम्रो शास्त्रले। त्यसो भएको हुनाले मकैको परिकार खाएर बस्ने भरि बेलुका त्यसो गर्दा हुन्छ।
1: व्रत बस्दाखेरि कस्तो मन्त्र जप्ने, कसरी भगवान पुकार्ने?
0: अब यो शिवजीको मन्त्र छ क्या, ओम नमः शिवाय, घरैमा बसेर जप्दा पनि हुन्छ नि ओम नमः शिवाय।
2: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेस देउबा समूहले आफ्नै ढंगले पार्टीको 15 महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा आज बसेको समूहको बैठकले गगनपक्षीय केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्षसहित आफ्नै ढंगले महाधिवेशनमा जाने निर्णय गरेको हो। हालै मात्र संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समिति बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा 15 अधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। इतर समूहले भने आफूहरू कुनै पदका लागि नभएर पार्टी जोगाउने अभियानमा लागेकाले उमाकान्त चौधरीले प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिका अनुसार चल्ने निर्णय गरेको हो। बैठकपछि नेता प्रकाश शरण महतले संस्थापन पक्षको निर्णयपछि अनौपचारिक छलफल भएको र आजै अपरान्ह पत्रकार सम्मेलन गरेर औपचारिक धारणाबारे बोल्ने जानकारी दिनुभएको छ। संस्थापन इतर समूहले आजै सम्पर्क कार्यालय चुन्देवीमा आकस्मिक बैठक पनि बोलाएको छ। नागरिक बचाउ महाअभियानका संस्थापक दुर्गा प्रसाईलाई आज त्रिभुवन विमानस्थलमा युट्युबरहरूसँग बोल्न रोक लगाइएको छ। आफू युट्युबरसँग बोल्न नपाएपछि प्रसाईले प्रधानमन्त्री र गृहमन्त्रीलाई गाली गर्नुभएको छ। प्रसाईको समूहसँग धक्कामुक्की परेपछि प्रहरीले एकजनालाई पक्राउ पनि गरेको छ। प्रसाई झापाबाट फर्किने थाहा पाएपछि युट्युबरहरू विमानस्थल पुगेका थिए, तर प्रहरीले बोल्न नदिएपछि धक्कामुक्की परेको हो। आफू बोल्न नपाएपछि प्रसाई समर्थक सहित प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाउँदै भक्तपुरको घरतिर लाग्नु भएको थियो। उहाँले संसद भवन र सिंहदरबार जलाइँदा कहाँ थियौ भन्दै प्रहरीमाथि समेत आक्रोश पोख्नु भएको छ। अभियानका नेता माधव खतिवडाले अभिव्यक्ति स्वतन्त्रता खोसेर प्रहरीले दमन गरिएको र एकजना व्यक्तिमाथि राज्य डराएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि सांसदहरूले संसदमा संकल्प प्रस्ताव लगेका छन्। एमाले सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुवर, अम्बिका देवी संग्रौला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती विक समर्थक हुनुहुन्छ। महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध लगायतका घटना निरन्तर बढ़ेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। उनीहरूले कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा तथा पुनर्स्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई जिम्मेवार बनाउनुपर्ने माग राखेका छन्। भोटेकोशी बाढ़ी पीड़ितले ग्यासको अभाव भएपछि विद्युतीय चूलो र विद्युत महसुल छूटको माग गर्दै सरकारलाई पत्र पठाएका छन्। पीड़ितको मागपछि स्थानीय पालिकाको पहलमा सरकारलाई पत्र लेखिएको हो। उनीहरूले 100 युनिटसम्म बिजुली शुल्क छूट गर्न गृह मन्त्रालय मार्फत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्र पठाएका छन्। स्थानीय पालिका प्रमुख, जिल्ला अधिकारी, जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाका सुरक्षा निकाय सहितको सामूहिक बैठकबाट सरकारलाई परिपत्र गर्ने निर्णय भएको थियो। पत्रमा गोसाईकुण्ड 400 किलोवाटको लाङटाङ माइक्रो हाइड्रोको बिजुली खरिद गरी वाडा नम्बर 3 का बाढ़ी पीड़ित क्षेत्रमा विद्युत सेवा दिन पनि माग गरिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण 1 अर्ब 11 करोड़को पशुधन

0: क्षति भएको छ।
1: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार जम्मा 2,52,445 पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य 111,39,00,000 छ। बाढ़ीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशुपन्छीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढ़ीका कारण 4,572 भैंसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1,96,00,000, भेड़ामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षति मध्ये भैंसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ।
0: पोटेकोसी बाढी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान जारी छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आउँदो असोज 7 पोखराबाट दुबईको सीधा उडान हुने भएको छ। असोज 7 गते साँझ 6:15 फ्लाइ दुबईको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उत्रने तालिका छ। पोखरा उत्रने दुबईको विमानलाई पानीको फोहरासहित स्वागत गर्ने तयारी छ। पोखरामा यात्रु झारेर यो विमान 7:15 दुबईका लागि उड्नेछ। विमानस्थलका सूचना अधिकारी विनोद सिंह राहोतका अनुसार दुबईले आवश्यकता अनुसार पोखराका लागि आलो पालो उडान गर्नेछ। दुबई पोखरा उडानका लागि नेपाल उड्डयन प्राधिकरणले गएको जेठ 25 गति फ्लाइ दुबईलाई अनुमति दिएको थियो। फ्लाइ दुबईका लागि नेपालका महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने दुबई उडानमा 5,000 टिकट सस्तो पर्ने जानकारी दिनुभएको छ। सञ्चालनमा आएको 3 बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको छैन। भोटेकोशी बाढी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान जारी छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गएको 25 गतिबाट रसुवाका आमा छोदिङमो गोसाईकुण्ड उत्तर गया र कालिका गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान चलाएका हुन्। हालसम्म गोसाईकुण्ड गाउँपालिकामा 719 महिला र 655 पुरूषलाई खोप लगाइएको पालिका प्रमुख कैसाङ नुर्पु तामाङले जानकारी दिनुभएको छ। 1 वर्षमाथिका बालबालिकादेखि ज्येष्ठ नागरिक समालाई हैजा विरूद्धको खोप लगाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा दादुरा रूबेला विरूद्धको र टिडी खोप पनि दिइएको छ। 6 महिनादेखि 15 उमेर समूहका सबैले दादुरा विरूद्धको खोप लिएका छन्। बाढ़ी प्रभावित अरू गाउँपालिकामा पनि खोप अभियान जारी छ। जाजरकोटको बौला खोलाको बाढ़ीले भूकम्प पीड़ितका अस्थायी टहरा बगाएको छ। बाढ़ीपछि जाजरकोट डोल्पा सड़क पनि अवरूद्ध भएको छ। जाजरकोटको नलगाड 1 र 2 बीचमा पर्ने बौला खोलामा गएराती आएको बाढ़ीले भूकम्प पीड़ितका अस्थायी आवास सहित पसल फ्रेश हाउस र अरू संरचनामा ठूलो क्षति पुर्याएको प्रहरीको भनाई छ। नलगाड 1 बैरीताल क्षेत्रमा भूकम्पपछि बनाइएका अस्थायी टहरामा क्षति भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिनुभएको हो। भेरी करिडोरमा जाजरकोट डोल्पा सड़क खण्ड समेत बन्द भएको छ। आज शेयर बजार 25.55 अङ्क बढेको छ। यो वृद्धिपछि बजार परिसूचक नेप्से 2585 अङ्कमा उक्लिएर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि नेप्से 27 अङ्क बढेको थियो। आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन 4,35 करोड़को कारोबार भएकोमा आज 4,68 करोड़को भएको छ। आज 226 कम्पनीको मूल्य बढ्दा 47 खटेको छ भने 2 स्थिर छ। सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुँवरले प्रयोग गर्ने सरकारी गाड़ीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सार्वजनिक विदाको दिन अनुमति नलिई सरकारी गाड़ी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्य मन्त्री कुँवर चढ्ने गाड़ीलाई जरिवाना गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले निषेधित समयमा सरकारी गाड़ी प्रयोग गरेको कसुरमा पहिलोपल्ट 500 रूपियाँ जरिवाना गराइएको जानकारी दिनुभएको छ। सार्वजनिक विदाको दिन राज्य मन्त्री समेत सवार नभएको अवस्थामा चालकले सरकारी गाड़ी चलाएको पाइएको प्रहरीको भनाई छ। नागरिक बचाउ महाअभियानका संस्थापक दुर्गा प्रसाईलाई आज त्रिभुवन विमानस्थलमा युट्युबरहरूसँग बोल्न रोक लगाइएको छ। आफू युट्युबरसँग बोल्न नपाएपछि प्रसाईले प्रधानमन्त्री र गृहमन्त्रीलाई गाली गर्नुभएको छ। प्रसाईको समूहसँग धक्कामुक्की परेपछि प्रहरीले 1 पक्राउ पनि गरेको छ। प्रसाई झापाबाट फर्किने थाहा पाएपछि युट्युबरहरू विमानस्थल पुगेका थिए, तर प्रहरीले बोल्न नदिएपछि धक्कामुक्की परेको हो। आफू बोल्न नपाएपछि प्रसाई समर्थक सहित प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाउँदै भक्तपुरको घरतिर लाग्नु भएको थियो। बेलायतका सांसदहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न नयाँ कानूनको माग गरेका छन्। दुवै सदनका सांसदहरूले एआईका जोखिम सम्बोधन गर्न नयाँ विधेयक ल्याउन माग गरेका हुन्। मानव अधिकार सम्बन्धी संयुक्त समितिको प्रतिवेदनले एआईबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न

0: विमान कानून पर्याप्त नभएको जनाएको छ। एआई नियन्त्रण बाहिर गएमा गम्भीर खतरा निम्तिन सक्ने भन्दै पछिल्लो समय विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुँदै आएको छ। सन् 2017 बेलायत सरकारका लागि एआई सम्बन्धी समीक्षा नेतृत्व गरेकी जेम वेन्जी हलले पनि एआईका लागि थप स्पष्ट नियम र सुरक्षा व्यवस्था चाहिने बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कुसी बाढी प्रभावित क्षेत्रमा राहत र पुननिर्माणका लागि बजेट अभाव नहुने बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो।

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ। मायाको थैलीमा विश्वास नफटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। चाहना पुर्याउँदैछु मेरो लास आजले।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन। धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। ढुकढुकी बिसाउँदैछु मेरो लाज आज हेरौँ।

मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आज हेर, मेरो लास

0: प्रधानमन्त्री बालेन्द्र शाहले भुटेको सिवाडी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि बजेट अभाव नहुने दावी गर्नुभएको छ। विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा शाहले राहत र पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने वाचा गर्नुभएको हो। छलफलमा उहाँले जनप्रतिनिधिसँग बाढीपछिको अवस्था, सरकारले गर्नुपर्ने काम र पुननिर्माण लगायत विषयमा सुझाव लिनुभएको थियो। प्रभावित क्षेत्रका जनप्रतिनिधिले सड़क सञ्जाल नहुँदा समस्या आएको भन्दै तत्काल सड़क खुलाउनु पर्ने बताएका थिए। नुवाकोटका विदुर नगर प्रमुख राजन श्रेष्ठले बस्ती विकास गर्दा सांस्कृतिक, ऐतिहासिक र कृषि परिवेशलाई नबिगारी सुरक्षित ठाउँमा ल्याण्ड पुलिङ मार्फत बस्ती बसाल्न सुझाव दिएको जानकारी दिनुभएको छ। प्रधानमन्त्रीसँगको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख सहित प्रतिनिधि सभा सदस्य सहभागी थिए। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्जियानी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्च अदालतले सरकार सहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
1: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार, सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन काठमाडौँ, ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता, सञ्चालन, पोशाक दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेको सिवाडी प्रभावितको दारमा पोशाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावीसहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेना बाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
0: नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ। समूहको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। सम्पर्क कार्यालय चुन्दैबीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो। पद बाँडफाँडलाई मात्र समाधानको आधार बनाउने प्रवृत्तिले काँग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने उहाँले चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले जेनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेनजी शहीद परिवार कल्याणकारी समाजले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनकारीले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले रासुपा संसदीय दलको सचिवालयको समेत ध्यान आकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले स्मृति दिवस कार्यक्रमलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ।
2: रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यसैगरी तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको बिदुरमा मात्र 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकुटगढ़ीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रोक्न माग गर्दै रिट पेश भएको थियो। त्यसमा यसअघि भएका आदेशलाई मध्यनजर गर्दै रिटलाई दरपीट गर्ने निर्णय भएको खोइरालाले बताउनु भयो। नेपाली कांग्रेसले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगसिर 21 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले रासोपा संसदीय दलको सचिवालयको समेत ध्यान आकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले स्मृति दिवस कार्यक्रमलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक रहेको बताउनु भएको छ। रासोपाले आवश्यक अनुसन्धानात्मक अनुशासनात्मक कार्यवाही अगाडि बढ़ाउनु पर्ने श्रेष्ठको माग छ। माग सम्बोधन नभए रासोपा संसदीय दलको कार्यालय र पार्टी कार्यालय घेराउ लगायत आन्दोलनका कार्यक्रम गर्ने उहाँले चेतावनी दिनुभएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण 1,11,00,000,000,000 पशुधन क्षति भएको छ।
1: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार जम्मा 2,52,445 पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य 1,11,39,00,000 छ। बाढ़ीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशुपक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढ़ीका कारण 4,572 भैंसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1,96,00,000, भेडामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षति मध्ये भैंसी बाख्रा च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ।
0: भोटेकोशी बाढ़ी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान जारी छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गएको 25 रसुवाका आमा छोदिङमो गोसाईकुण्ड उत्तर गया र कालिका गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान चलाएका हुन्। हालसम्म गोसाईकुण्ड गाउँपालिकामा 719 महिला र 655 पुरूषलाई खोप लगाइएको पालिका प्रमुख कैसाङ नुर्पु तामाङले जानकारी दिनुभएको छ। 1 वर्षमाथिका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई हैजा विरूद्धको खोप लगाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा दादुरा रूबेला विरूद्धको र टिडी खोप पनि दिइएको छ। 6 महिनादेखि 15 वर्ष उमेर समूहका सबैले दादुरा विरूद्धको खोप लिएका छन्। बाढ़ी प्रभावित अरू गाउँपालिकामा पनि अभियान जारी छ। बेलायतका सांसदहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न नयाँ कानूनको माग गरेका छन्। दुवै सदनका सांसदहरूले एआईका जोखिम सम्बोधन गर्न नयाँ विधेयक ल्याउन माग गरेका हुन्। मानवाधिकार सम्बन्धी संयुक्त समितिको प्रतिवेदनले एआईबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विद्यमान कानून पर्याप्त नभएको जनाएको छ। एआई नियन्त्रण बाहिर गएमा गम्भीर खतरा निम्तिन सक्ने भन्दै पछिल्लो समय विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुँदै आएको छ। सन् 2017 बेलायत सरकारका लागि एआई सम्बन्धी समीक्षा नेतृत्व गरेकी डेम वेन्डी हलले पनि एआईका लागि थप स्पष्ट नियम र सुरक्षा व्यवस्था चाहिने बताउनु भएको छ।
2: No, I don't think the extinction of the human race, but definitely major catastrophes, you know, unintended maybe or accidental. But we don't want to have our Chernobyl moment for AI. We want to be regulated before we have a major catastrophe.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुल खर्मा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली काङ्ग्रेस देउबा समूहले आफ्नै ढंगले पार्टीको 15 महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा आज बसेको यो समूहको बैठकले गगन पक्षीय केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्षसहित आफ्नै ढंगले महाधिवेशनमा जाने निर्णय गरेको हो। सम्पर्क कार्यालय चुन्दैबीमा आज पत्रकार सम्मेलन गर्दै देउबा समूहको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइराला
4: पार्टीको आधिकारिकता सम्बन्धी

0: अपमान गरेको आरोप लगाउनु भएको छ।
1: उहाँहरूले गम्भीर सहमतिको प्रयासै गर्नु भएन, खाली मिडियाबाजी मात्रै गर्नुभयो। ठोस पहल न चाहिँ उहाँले शेरवाजीसँग गर्नुभयो, न कसैसँग पनि त्यो ठोस पहल उहाँहरूबाट गरेको हामीलाई थाहा छैन। उहाँले के प्रस्ताव गर्नुभयो कि 3 गते वडा अधिवेशनमा तपाईँहरू चाहिँ भाग लिन आउनुहुन्छ भने 14 अधिवेशनको निर्वाचित नेतृत्व जो बाहिर छ, विशेष अधिवेशनमा छैन, उहाँहरूलाई त्यो मौका दिइनेछ। योभन्दा अपमानजनक कुरा के हुन सक्दछ? हामी चाहिँ केन्द्रीय सदस्य भयौँ भनेर चाहिँ देखाउनको लागि हामी यो पार्टीमा लागे हौँ।
0: यसैबीच नेपाली काँग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। काँग्रेसको क्रियाशील सदस्य अधिवक्ता मणिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेश गरेको रिटलाई रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीट गर्ने निर्णय गर्नुभएको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्च अदालतले सरकारसहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
2: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार, सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन काठमाडौँ, ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता, सञ्चालन, पोसाक, दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेको सिबाडी प्रभावितको दारमा पोसाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावी सहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेनाबाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
0: भोटेको सिबाडी संकटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। उनीहरूले आउँदो 3 दिनभित्र आफ्ना पालिकाका समस्या बुझाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल,
2: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
3: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँ अलि कतिपय कुराहरू चाहिँ छुटेको रहेछ, यो क्षेत्र चाहिँ समेट्नु पर्ने रहेछ, त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन, सहज सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
2: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने,
3: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ। विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ। झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू, मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवतजावतको समस्याहरू भइरहेका छन्। बनेका संरचनाहरू ध्वस्त भएका छन्। ती सबै चिजलाई लयमा फर्काउनुको लागि के गर्नुपर्छ? छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत 4 विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू, मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर, स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पनि बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
2: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
3: मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ, तर कार्यान्वयन कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू, कानुनी कुराहरूका सीमा र

0: प्याराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। सबै कुरा चाहिँ सम्बोधन गर्ने गरी कानुन संशोधन गरेरै नयाँ ढङ्गले जानुपर्ने स्थिति छ। त्यो कुराको हामीले गम्भीर ढङ्गले ध्यान आकर्षण गराएका छौँ र यो कुरालाई सम्बोधन गरेर जाने कुरा चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूबाट गर्नुभएको छ।
1: अध्यक्षज्यू, अहिले ठ्याक्कै तपाईँको उत्तर गया गाउँपालिकाका बाढी पीडितलाई अहिले तत्काल चाहिहाले के छ?
0: तत्काल कुरा त कनेक्टिभिटी नै हो। हाम्रो हामी सडक सञ्जालसँग जोड्न पर्ने कुरा हो, किनभने सबै मान्छेहरू सम्पन्न छैनन्, सबै मान्छेको घरमा अन्न र चिजहरू छैनन्, ग्यासको अभावले खानेकुराहरू पकाएर खाने स्थिति बन्न सकिरहेको छैन। अहिले त 618 जना घरबार विहीन हुनुभएको छ हाम्रो पालिकाका स्थानीय जनताहरू। उहाँहरूको लागि त अर्काको घरमा आश्रय लिनु परेको छ, होल्डिङ सेन्टरमा बस्नु भएको छ। तिनलाई अस्थायी आवास लगायतका ती व्यवस्था गरिसकेपछि चाहिने न्यूनतम कुराहरूको व्यवस्थापनको कुरा नै त्यत्तिकै कठिन छ। बाटोहरू बनाउनु पर्नेछ, तर हामीसँग हामी इक्विपमेन्ट लाने बाटै काहीँ पनि छैन। यो महाविपत्तिबाट परिवारको सदस्य गुमाएर गाउँ सबै चाहिँ एकदम स्तब्ध छ। मानसिक ढङ्गले ठुलो आघात परेको छ। त्यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै कुरा छन्। अभिभावकविहीन बालबालिकाहरूको धेरै ठुलो सङ्ख्या छ, तिनीहरूलाई चाहिँ अभिभावकत्व प्रदान गर्ने र कृत गरेर सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने छ। यी धेरै क्षेत्रमा यसले प्रभाव पारेको छ। ती प्रभाव परेका क्षेत्रहरूमध्ये कनेक्टिभिटी लगायतका यी चिजहरू जोड्दै अनि हामीले हाम्रो पालिकाभित्रको जनजीवनलाई सामान्यतर्फ उन्मुख गराउनुपर्छ भन्ने हो।
1: अन्तमा आज प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री उहाँहरूसँगको छलफलपछि मैले मेरो पीडित गाउँवासीलाई यो कुरा लिएर जाँदैछु भन्ने कुरा केही छ तपाईँसँग?
0: विपदको सामना भनेको स्थानीय तह एउटा तह सरकारले मात्रै सम्भव हुने विषय होइन। यस्ता ठुला विपदहरूको नेतृत्व संघीय सरकार मार्फतै हुने हो। संघीय सरकारले जुन प्रतिबद्धता चाहिँ प्रधानमन्त्री र मन्त्रीहरू उहाँले त्यो प्रतिबद्धता जनाएपछि अब कार्यान्वयन हुन्छ भनेर मैले विश्वास गर्नु पर्यो। भएन भने त्यही ढङ्गले हामीले कुराकानी गरौँला। हामीले समस्याहरू जे भोगिरहेका छौँ त्यो भोगिरहेका समस्याहरू हल गर्ने दिशातर्फ अघि बढ्छ भन्ने मैले चाहिँ अब देखे विश्वास गरेको छु। मन्त्रीहरूले बोलेको र उहाँको हुटुटी देख्दा यदि त्यो स्थिति रहेन भने भोलि त्यो समीक्षाको विषय बन्ला र फेरि नयाँ ढङ्गले हामी विषय उत्थान गरेर अघि बढ्छौँ।
2: बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि सांसदहरूले संसदमा संकल्प प्रस्ताव लगेका छन्। एमाले सचेत नेता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर, अम्बिका देवी संगरौला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती विक समर्थक हुनुहुन्छ। महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध लगायतका घटना निरन्तर बढ़ेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा प्रस्ताव लगेका हुन्। उनीहरूले कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा र पुनस्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई जिम्मेवार बनाउनुपर्ने माग राखेका छन्। अब खबर फटाफट।
1: झापाको झापा गाउँपालिका 2 र गौरीगंज 1 जोड्ने कन्काई पुलको काम 14 वर्षसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना तिराइँदै पुल अलपत्र पारे बापत पप्पु महादेव खिम्ती जेबी कम्पनीलाई 1,99,12,00,000 जरिवाना तिर्न 35 दिने सूचना। गएको आर्थिक वर्षमा मकवानपुरमा 18,200 चालकमाथि कार्यवाही, ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट 1,72,00,000 असुली। बाँदरले हैरान पारेपछि भोजपुरका किसान बेसार खेतीतिर बेसारको उन्नत बिउ प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग अनुरोध। 2079 फागुनदेखि तनहुँको आँबु खैरेनी 3 सुरु भएको शुक्रबारे हाट स्थानीय किसानका लागि कमाईको माध्यम बन्दै गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि हस्तकलाका सामग्रीले बजार पाउँदै।
3: यो PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी। र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै

0: कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले 4 अर्ब डलर भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि 1 अर्ब 60 करोड डलर जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जनाभन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बिबिसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 औं दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुको साथै सङ्घीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बिबिसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ सङ्घीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जसक्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा 3 वटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तगारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल त अब त्यहाँ पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकार सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ।

0: रसुवा बाढीको मानवीय क्षतिको प्रश्नचित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
1: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
2: मतलब 100 वर्षमा आउने भन्दा पनि
1: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारै पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
2: भयो।
1: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानीभन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो
2: भयो। अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
1: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ। र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप, जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 83 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
2: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न, होइन? त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
1: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
2: गर्यो,
1: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभलभन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ। र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरू मध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एक्रो ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी बिदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
3: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
4: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
3: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
5: बच्चाहरू लिएर जान नसकिने त्यहाँ वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
3: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
6: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
3: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
7: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विशेष अदालतले वीरगंजका मेयर राजेश मान सिंह सहित सातजनालाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले उनीहरूलाई सफाई दिएको हो। झुटा कागजात पेश गरी नागरिकता दिलाएको आरोपमा हतियार दुरूपयोग अनुसन्धान आयोगले उनी सहित सातजना विरूद्ध मुद्दा दायर गरेको थियो। अर्कैकी छोरीलाई आफ्नो भन्दै कागजात बनाई नागरिकता दिलाएको आरोपमा सिंह सहितमाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो। अख्तियारले सिन्धुपाल्चोकी रीता भट्टराई वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेललाई पनि प्रतिवादी बनाएको थियो। प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा 13,68,73,54,00,000 बढी रूपियाँ मौजदात छ। कोषमा जम्मा भएको रकममध्ये 9 वाणिज्य ब्याङ्कका खातामा 10,08,43,08,000 बढी रूपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,596 अमेरिकी डलर छ। यसअघि यो कोषबाट बाढ़ी प्रभावित क्षेत्रका लागि 1 अर्ब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा गरिएको कार्यालयले जनाएको छ। मिथिलाञ्चलमा चन्द्रमाको विशेष पूजा आज गरी आज चौठ चन्द्र पर्व मनाइँदैछ। जनकपुरबाट लक्ष्मण यादव।
4: चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै मिथिला क्षेत्रमा आज चौरचन अर्थात चौठ चन्द्र पर्व मनाउँदैछ। भदौ शुक्ल पक्षको चतुर्थीका दिन मिथिला क्षेत्रमा खास गरी मधेसी समुदायले यो पर्व मनाउने गरेका छन्। यस वर्ष तिथि फरक भए पनि

0: को लागि फुर्सदिला हुने गरेको हुन्छ। किसानहरूले खेतबारीमा उत्पादन गरेको सामग्रीहरू यो पर्वमा प्रसादको रूपमा प्रयोग गरेको पाइन्छ। चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडोमा जमाइएको दही, मिठाई, नरिवल, केरा, पुरी लगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ। तर केही वर्ष यता यो पर्वमा पनि माटोको सट्टा स्टिल र पित्तलको भाँडो प्रयोग गर्न थालिएको हो। यसले यो पर्व पनि बढ्दो आधुनिकताबाट अछुन्न नरहेको व्रती चाँदनी झाको भनाइ छ।
1: माटोको बर्तन शुद्ध हुन्छ, त्यसद्वारा अमनिया चल्ते सिहो मतलब लोग पौरै छै, लेकिन किछ समय सँ आधुनिकीकरण कहि जे मतलब अखन के समय मे जे बहुत चीज जे छै से बदलाव भ चुकल अछि। अखन आदमी पित्तल मे जे छै से विश्वास मतलब करऽ लगलै, जे स्टील सबके बर्तन मे जे छै से दही सब पौरा लगलै, ओहि समय अर्घ जे छै से उठऽ लगलै, कतौ ने कतौ जाकर जे छै बहुत चीज बदलाव आबि चुकल छै।
0: जनकपुर धाम सहित मधेसका कयौं स्थानीय तहहरूले चौठचन्द्र को अवसर मा सार्वजनिक बिदा घोषणा गरेको छ।
2: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्च अदालतले सरकार सहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
3: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार, सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन काठमाडौँ, ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता, सञ्चालन, पोसाक, दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेको सिबाडी प्रभावितको दारमा पोसाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावी सहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेना बाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिमबाडी प्रभावित क्षेत्रका सड़क असोजभित्र सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिमबाडी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालले विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नु भएको छ। अब पक्की सड़क र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। चिलिमे सुरुङभित्र उद्धारको काम नरोकिएको उद्धारकर्मी सांसदले बताएका छन्। प्रतिनिधि सभा सांसदहरू श्रीराम नेउपाने र सागर ढकालले गएको रातभर जाग्राम बसेर काम गरिएको बताउनु भएको छ। अपरेटर र श्रमिकको मनोबल बढाउने र कामलाई गति दिने गरी काम भइरहेको भन्दै छिटै नतिजाको पर्खाइमा रहेको सांसद ढकालले उल्लेख गर्नुभएको छ। सरकारी निकायले भोटेकोसी त्रिशुली बाढीको अकल्पनीय वेग अस्वाभाविक भाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको केन्द्रको भनाइ छ। ढुङ्गा बरफ र माटोसहितको लेउदो तीव्र वेगमा खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। भक्तपुरको चाँगुनारायणमा राति 3 घण्टाकै अवधिमा 100 मिलिमिटर पानी परेको छ। चाँगुनारायणको वर्षाले मनोहरा खोलामा बाढी आउँदा किनारका बस्ती बाढीमा परेका छन्। प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बाढीमा डुबेका घरका स्थानलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। कङ्ग्रेसको दुबई महाधिवेशन रोक्न माग गर्दै पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपिट गरेको छ।

0: अध्यक्षले मङ्सिर 21 देखि 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। भारत सरकारले नेपालले आउँदो डिसेम्बरसम्ममा दैनिक 654 मेगावाट बिजुली उपलब्ध गराउने भएको छ।
1: भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर 13 देखि आउँदो डिसेम्बर 31 तारिकसम्म प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
0: विशेष अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह सहित 7 जनालाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल, डिलीरत्न श्रेष्ठ समेतको इजलासले सफाइ दिएको हो। झुट्टा कागजात पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित 7 जना विरुद्ध मुद्दा दायर गरेको थियो। अर्कैकी छोरीलाई आफ्नो भन्दै कागजात बनाई नागरिकता दिलाएको आरोप सिंहमाथि लगाइएको थियो। युक्रेनको सडक दुर्घटनामा सशस्त्र फौजका 1 सदस्यको निधन भएको भन्दै बेलायतको रक्षा मन्त्रालयले गहिरो दुःख प्रकट गरेको छ। मन्त्रालयले मृतकका परिवारलाई खबर भइसकेको भन्दै विस्तृत जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ। थप जानकारी स्काईका रक्षा संवाददाता डेबोरा हाइनेसबाट।
2: There is a small group of service personnel in the country, obviously involved in things like protecting embassy staff. It's understood that this death was not the result of hostile action.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुल कार्य रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कंग्रेस सभापति गगन थापाले रसुवाको हिमबाडीमा बेपत्ता व्यक्ति भेटिएमा नियमित जीवनमा फर्कन सक्ने गरी कानून संशोधन गर्न आग्रह गर्नुभएको छ। सभापति थापाले बेपत्ताका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि कानूनले मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने अवस्था परिवर्तन गर्न भन्नुभएको हो। मृत प्रमाणित हुने व्यक्ति कुनै दिन जीवितै फर्किएमा निजको कानूनी स्थिति सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा प्रष्ट पार्न उहाँको आग्रह छ। बाढीको 3 सता बित्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक नहुँदा र राज्यका निकायका फरक फरक तथ्याङ्कले पीडितहरू थप अन्यलमा परेका थापाले बताउनु भएको छ। कानूनी अन्यलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिन नसकिने, पैतृक सम्पत्ति तथा बैङ्क खाता नामसारी गर्न बाटो बन्द हुने, बिमा दावी राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा मृत्युको न्यायिक घोषणाका लागि अदालत आउनुपर्ने लामो कानूनी अवस्था उत्पन्न हुन सक्नेतर्फ उहाँले ध्यान आकर्षण गर्नुभएको छ। मिथिलाञ्चलमा चन्द्रमाको विशेष पूजाआजा गरी चौठ चन्द्र पर्व मनाइएको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: भदौ शुक्ल पक्षको चतुर्थीका दिन मिथिला क्षेत्रमा खास गरी मधेसी समुदायले यो पर्व मनाउने गरेका छन्। यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठ चन्द्र पर्व आज एकै दिन मनाउँदैछ। दिनभरि उपवास बसेका परिवारका महिला सदस्यहरूले साँझ पख यो पर्व मनाउने गरिएको साहित्यकार एवं पत्रकार नित्यानन्द मण्डलले बताउनु भयो।
5: मिथिलामा चाहिँ यो खेतीपाती सकिसकेपछि लाजको रूपमा मनाउने गर्छन् र त्यसै क्रममा यो चौठ चन्द्र पनि हो र यो चौठ चन्द्र चाहिँ चन्द्रमालाई पूजा गरी साँझ पख चाहिँ मनाउने उत्सव हो।
4: सूर्यास्त पछि आँगनमा तयार गरिएको अरिपनमा दीप प्रज्वलन गर्दै फलफूल र मिष्टानको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई अर्पण गरी यो पूजा गरिन्छ। मिथिलामा यो समय खास गरेर किसानहरूको लागि फुर्सदिला हुने गरेको हुन्छ। किसानहरूले खेतबारीमा उत्पादन गरेको सामग्रीहरू यो पर्वमा प्रसादको रूपमा प्रयोग गरेको पाइन्छ। चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडोमा जमाइएको दही, मिठाई, नरिवल, केरा, पुरी लगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ। तर केही वर्ष यता यो पर्वमा पनि माटोको सट्टा स्टील र पित्तलको भाँडो प्रयोग गर्न थालिएको हो। यसले यो पर्व पनि बढ्दो आधुनिकताबाट अछुन्न नरहेको व्रति चाँदनी झाको भनाइ छ।
6: माटोको बर्तन शुद्ध होइछे, त्यहीद्वारे अमनिया चलते सेहो मतलब ओहिमे लोक पौरै छै। लेकिन किछ समय सँ आधुनिकीकरण कही जे मतलब अखनके समयमे जे बहुत चीज जे छै बदलाव भ चुकल अछि। अखन आदमी पित्तल मे जे छै से विश्वास मतलब करय लगलै, स्टील सबके बर्तन मे जे छै से दही सब पौड़ा लगलै, ओहि समय अर्घ जे छै से उठ लगलै, कतौ ने कतौ जाकर जे बहुत चीज बदलाव आबि चुकल छै।
4: जनकपुर धाम सहित मधेश का कई स्थानीय तहहरूले चौठ चन्द्र को अवसर में सार्वजनिक विदा घोषणा गरेको छ।
3: अब खबर फटाफट।
7: झापाको झापा गाउँपालिका 2 र गौरीगंज 1 जोड्ने कन्काई पुलको काम 14 वर्षसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना तिराइँदै

0: फूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि हस्तकलाका सामग्रीले बजार पाउँदै सुदूरपश्चिमका 8 जिल्लामा 6 शीत भण्डार निर्माण सम्पन्न। दार्चुला, बैतडी र डडेलधुरामा शीत भण्डार बन्दै डोटीको राजपुर र जोरायलमा पनि आलु र तरकारी भण्डारणका लागि 20 टन क्षमताका कोल्ड स्टोर तयार हुँदै र ताप्लेजुङको फक्ताङडुङ गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सुरु। पालिकाका ठाउँ ठाउँमा संकलन केन्द्र राखेर कृषि उपज कृषि एम्बुलेन्सबाट बजारसम्म पुर्याउने तयारी।
1: क्षयरोग टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा बढी जीवन बचाउन सक्ने विश्व खोप सञ्जाल गाविले जनाएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका खोपहरू रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार क्षयरोग वा टिबी अझै पनि विश्वको प्रमुख संक्रामक रोग हो। यो रोगले सन् 2024 अनुमानित 12,30,000 जीवन लिएको थियो। रोगबाट जोगाउन हाल लाइसेन्स प्राप्त एकमात्र खोप ब्यासिल क्लाइमेट गेरिन बिसिजी हो, जुन 100 वर्षभन्दा पुरानो अभ्यास हो। खबर यति नै, नमस्कार।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भक्तपुरको चाँगु नारायणमा राति 3 घण्टाकै अवधिमा 100 मिलिमिटर पानी परेको छ। चाँगु नारायणको वर्षाले मनोहरकलमा बाढ्याउँदा किनारका केही बस्ती डुवानमा परेका छन्। प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बाढीमा डुबेका घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत सङ्कलन गरिएका तथ्याङ्कको प्रशोधन कार्य तीव्र रूपमा अघि बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रश्नावलीको कोडिङ, डाटा इन्ट्री र तथ्याङ्क परीक्षणको कामलाई एकैसाथ अघि बढाएको हो। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशबाट सङ्कलन गरिएका प्रश्नावलीको कोडिङ र 93,000 भन्दा बढी प्रतिष्ठानको डाटा इन्ट्री सम्पन्न भएको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार उत्तरदातालाई फोनबाट पनि सोधिएको छ।
4: त्यो करिब करिब हामीले हाम्रा प्रतिष्ठानहरूसँग 5-10 हजार जस्तो चान्दन प्रतिष्ठानहरूलाई हामीले फोन गरिरहेको छौँ। यहाँ हामी साथ फोन गर्ने मोबाइलबाट पनि फोन सिस्टमहरू छ, तर एकदमै राम्रो रेस्पोन्सहरू हामीले वडाकलाई गुरु उत्तर दिएको छैन होला। राष्ट्रिय तथ्याङ्क कार्यालयबाट फोन आइसकेपछि चाहिँ खुसी पनि व्यक्त गर्नुभएको छ। एकदमै तथ्याङ्क कार्यालय जस्तो संस्थाले चाहिँ फोन पनि गरेर प्रतिष्ठानहरूको बारेमा पूर्ण जानकारी सङ्ख्या लागेको विषयहरूमा सोध्दो रहेछ। हामीलाई एकदम खुसी लाग्यो, राष्ट्रिय तथ्याङ्क कार्यालय राम्रो काम गर्नुहुन्छ भनेर यस्तो किसिमको रेस्पोन्स पनि आएको छ। र हामीले त्यसलाई चाहिँ अझ स्पिडअप पनि गर्दैछ। कतिले साना साना कुरा पनि शङ्का लाग्यो भने चाहिँ फोन गर्ने, उनीहरूले नबुझेर पनि उत्तरदाताहरूले फरक ढङ्गले दिएको हुनसक्छ। त्यो किसिमले हामीले चाहिँ कामलाई चाहिँ अगाडि बढाइरहेको छ।
3: यसपटकको आर्थिक गणनाबाट नेपालभर 13,67,000 प्रतिष्ठान रहेको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ। विक्रमसम्म 2075 पहिलो आर्थिक गणनामा 9,23,000 प्रतिष्ठान भेटिएका थिए। कोडिङ र डाटा एन्ट्री 3 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यालयले करिब 6 महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्दै आगामी फागुनको अन्तिमसम्म राष्ट्रिय आर्थिक गणनाको पहिलो राष्ट्रिय प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको छ। अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको 21 मध्ये कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बग्रेले गरेको घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। कार्ययोजनामा पुँजी बजारको सुदृढीकरण र पुनरुत्थानका लागि अघि बढाइने विषयलाई 21 बुन्दमा समेटिएको छ। योजनाअनुसार आइपिओ जारी गर्न चाहिने योग्यता तत्काल जारी गर्ने, गैरआवश्य नेपालीलाई दोस्रो बजारमा सहभागी हुन पाउने गरी कानुन संशोधनका लागि आगामी महिनाभित्र ऐन अगाडि बढाइनेछ। सरकारी निकायले भोटेको श्री त्रिशुली बाढीको अकल्पनीय वेग, अस्वाभाविक भाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिमपहिरोको कारण यो बाढी उत्पन्न भएको केन्द्रको भनाइ छ। भोटेकोशी बाढी सङ्कटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। उनीहरूले आउँदो 3 दिनभित्र आफ्ना पालिकाका समस्या बुझाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी रसुवा उत्तरगाई गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल,
5: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
6: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँले कतिपय कुराहरू पनि छुटेको रहेछ, यो क्षेत्र पनि समेट्नु पर्ने रहेछ, त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै

0: मन्त्रालय अन्तर्गत चारवटा विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
1: युक्रेनको सड़क दुर्घटनामा सशस्त्र फौजका एकजना सदस्यको निधन भएको भन्दै बेलायतको रक्षा मन्त्रालयले गहिरो दुःख प्रकट गरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको हिमबारीपछि अस्थायी आश्रय स्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ। विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2418 चरेको छ। विगतमा यो संख्या 3000 माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1499 आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र धादिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षेत्री भएका 18 विद्यालयमा पढ्ने 9,500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका क्रम रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ। चिलिमे सुरुङभित्र उद्धारको काम नरोकिएको उद्धारकर्मी सांसदले बताएका छन्। प्रतिनिधिसभा सांसदहरू श्रीराम नेपाने र सागर ढकालले गएको रातभर जागराम बसेर काम गरिएको बताउनु भएको छ। अपरेटर र श्रमिकको मनोबल बढाउने र कामलाई गति दिने गरी काम भइरहेको भन्दै छिट्टै नतिजाको पर्खाइमा रहेको सांसद ढकालले उल्लेख गर्नुभएको छ। भक्तपुर मनोहरा खोलामा बाढी आउने त्रासले राति केही बेर नदी किनारका बासिन्दाको भाका भाका भएको छ। चाँगुनारायणमा राति 3 घण्टाका अवधिमा 100 मिलिमिटर पानी परेपछि खोला बढेको भन्दै स्थानीय सुरक्षित स्थानमा गएका हुन्। चाँगुनारायणको वर्षाले मनोहरा खोलामा बाढी आउँदा किनारका केही घर बाढीमा परेका थिए। बाढी आउँदा सिराहाका मनोज सापकोटा मनोहरा नदीसँग पुग्दा स्थानीयले भिडियो खिचेर बसेका थिए।
4: खोला देखाए, खोला त निकै ठुलो आइसकेको रहेछ। यो खोलाले ठुलै बढेको छ बिहान भन्दा।
5: हैन, यो भन्दा ठुलो आछ दाइ।
4: अनि त्यो बस्तीमा पसेको पानी चाहिँ के हो त?
5: हैन, यो भन्दा ठुलो आछ पहिला।
4: त्यही त हो नि, बस्तीमा त मजाले पानी पसिरहेको छ त घुडा घुडा।
5: हैन, बस्तीमा त पहिला नै पसेको थियो।
4: त्यति तर्सिहाल्नु पर्ने, डराइहाल्नु पर्ने, यसरी पुल माथि गएर बसिहाल्नु पर्ने अवस्था चाहिँ होइन। तर भर्खरै भोटे कोसीले ल्याएको वितण्डाले मान्छेहरू आत्तेका डराएका पनि हुनसक्छ, हैन सर?
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिमबाडी प्रभावित क्षेत्रका सडक असोजभित्र सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिमबाडी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालले विषयगत 8 कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभएको छ। अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। भारत सरकारले नेपाललाई आउँदो डिसेम्बरसम्ममा दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ।
6: भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर 13 आउँदो डिसेम्बर 31 प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: नेपाल र माइक्रोनेसिया बीच द्वितीय सम्बन्ध स्थापना भएको छ। राष्ट्रसङ्घका लागि नेपाली नियोगका प्रमुख लोकबहादुर थापा र उहाँका समकक्षी जिम एस लिप्पेले सम्बन्ध स्थापना सम्बन्धी पत्र आदान प्रदान गर्नुभएको नियोगले जनाएको छ। यो सँगै नेपालले द्वितीय सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या 185 पुगेको छ। कङ्ग्रेसको देउबा पक्षले पार्टीको लेटर हेडमा अपिल जारी गर्न थालेको छ। संस्थापन इतर पक्षका डाक्टर शशाङ्क कोइरालाले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन भन्दै देशभरका कार्यकर्तालाई आग्रह गर्नुभएको हो। देउवा पक्षका महाधिवेशन आयोजक समिति संयोजक डाक्टर कोइरालाले असोज 3 गतेबाट विधि प्रक्रिया मिची सुरु गर्ने भनिएको महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको हो। डाक्टर कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित समितिले गर्ने महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ। आफ्नो पक्षले मङ्सिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने अपिलमा उल्लेख छ। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज 3 गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ। डाक्टर कोइराला नेतृत्वको समितिले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ। कङ्ग्रेस सभापति गगन थापाले रसुवाको हिमबाडीमा बेपत्ता व्यक्ति भेटिएमा नियमित जीवनमा फर्कन सक्ने गरी कानुन संशोधन गर्न आग्रह गर्नुभएको छ। सभापति थापाले बेपत्ताका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि कानुनले मृत घोषणा गर्न 12 वर्ष गर्नुपर्ने अवस्था उहाँले परिवर्तन गर्न भन्नुभएको हो। मृत प्रमाणित व्यक्ति कुनै दिन जीवित फर्किएमा निजको कानुनी स्थिति, सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा स्पष्ट गर्न उहाँको आग्रह छ। बाढीको 3 साता बित्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक नहुँदा र राज्यका निकायका फरक फरक तथ्याङ्कले पीडितहरू थप अन्यलमा परेका थापाले बताउनु भएको छ। कानुनी अन्यलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिन नसकिने, पैतृक सम्पत्ति तथा ब्याङ्क खाता नामसारी गर्न बाटो बन्द हुने, बिमा दाबी राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा मृत्युको न्यायिक घोषणाका लागि अदालत आउनुपर्ने लामो कानुनी अवस्था उत्पन्न हुन सक्नेतर्फ उहाँले ध्यान आकर्षण गर्नुभएको छ। भोटेकोसी बाढी सङ्कटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। रसुवा उत्तर गाउँ गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल,
4: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
5: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँले कतिपय कुराहरू पनि छुटेको रहेछ, यो क्षेत्र पनि समेट्न पर्ने रहेछ, त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन, सहज सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
4: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने,
5: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ। विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ। झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू, मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवतजावतको समस्याहरू भइरहेका छन्। बनेका संरचनाहरू ध्वस्त भएका छन्। ती सबै चिजलाई लयमा फर्काउनुको लागि के गर्नुपर्छ? छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत 4 विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू, मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नुपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नुपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर, स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
4: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
5: मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ, तर कार्यान्वयन कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू, कानुनी कुराहरूका सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ।
3: बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नहामले पिताको निधनपछि दैनिक कामबाट केही समय विश्राम लिनुहुने भएको छ। बर्नहामका पिता रोय गहिरो अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो। यसको अर्थ उहाँले आफ्नो छोरा प्रधानमन्त्री भएको चेत थिएन भनिएको छ। केही समयदेखि हेरचाह केन्द्रमा बसेका रोयले भोगेको जीवनबाट सिकेर सामाजिक सेवा पुनर्संरचना गर्न प्रेरणा मिल्ने गरेको प्रधानमन्त्री बनहामले बताउने गर्नुभएको छ।

0: समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्राचीन बस्ती मासेर संरचना बनाउन लागेको भन्दै अधिकार कर्मीले राष्ट्रसङ्घीय मञ्चमा आवाज पुर्याएका छन्। खोकाना लगायत बस्तीमा स्थानीयको सहमति विपरीत संरचना बनाउन लागेको भन्दै राष्ट्रसङ्घको जिम्मेवार व्यवसाय र मानवाधिकारको एसिया प्रशान्त स्तरीय बैठकमा कुरा उठाइएको हो। अधिकार कर्मी दुर्गामणि याम्फु
4: in the territories of Newa indigenous peoples in Kokana, Bungamati, that we call, this is the territories of indigenous peoples in Newa land in Kathmandu. Project involved like smart cities, fast track, and road widening project and transmission line, so on and so forth. Because that carries the militarization as well, making the indigenous community homeless and landless. So we have filed 4 cases against the government. It's been 7 years and there is nothing coming out from the court.
3: हिजो सुरु भएर पर्सिसम्म चल्ने सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्। चिलीमै सुरुङभित्र उद्धारको काम नरोकिएको उद्धारकर्मी सांसदले बताएका छन्। प्रतिनिधि सभासदहरू श्रीराम नेउपाने र सागर ढकालले गएको रातभर जाग्राम बसेर काम गरिएको बताउनु भएको छ। अपरेटर र श्रमिकको मनोबल बढाउने र कामलाई गति दिने गरी काम भइरहेको ढकालले उल्लेख गर्नुभएको छ। मुस्ताङमा आजदेखि गरबझोङ जलवायु सम्मेलन 2083 सुरु हुँदैछ। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। साथै प्रदेशका महानगर उपमहानगर नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित 2000 बढी अतिथि मुस्ताङ पुगेको घरबजङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभएको छ। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलनको व्यवस्थापनका लागि पालिका अन्तर्गतका 500 वडाका गाउँ समाज आमा समूह युवा क्लब र अन्य सङ्घ संस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभएको छ। उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेकफास्ट खाना र खाजा सम्मेलन स्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ। बेलुकीको खाना र बसोबासका लागि भने गाउँपालिकाले तोकेका होटलमा व्यवस्था मिलाइएको छ। सम्मेलन स्थलभित्र 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बलुनको गोलाकार आकृति राखिएको छ। भारतले नेपाललाई आउँदो डिसेम्बरसम्ममा दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ।
5: भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर 13 आउँदो डिसेम्बर 31 प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
3: अब खबर फटाफट।
6: झापाको झापा गाउँपालिका 2 र गौरीगंज 1 जोड्ने कन्काई पुलको काम 14 वर्षसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना तिराइँदै पुल अलपत्र पारे बापत पप्पु महादेव खिम्ती जेबी कम्पनीलाई 1,99,12,00,000 जरिवाना तिर्न 35 दिने सूचना। गएको आर्थिक वर्षमा मकवानपुरमा 18,200 चालकमाथि कार्यवाही, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकबाट 1,72,00,000 असुली। बाँदरले हैरान पारेपछि भोजपुरका किसान बेसार खेतीतिर बेसारको उन्नत बिउ प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग अनुरोध। 2079 फागुनदेखि तनहुँको आँबो खैरेनी तिनमा सुरु भएको शुक्रबारे हाट स्थानीय किसानका लागि कमाईको माध्यम बन्दै गाउँघरमा उत्पादन भएका तरकारी फलफूल अन्नबाली दाल अचार घिउ मह घरेलु परिकारदेखि हस्तकलाका सामग्रीले बजार पाउँदै
3: अहिलेसम्म खबर यति नै. नमस्कार, म महेन्द्र.
2: यो BFBS गोर्खा रेडियो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाल र माइक्रोनेसिया बीच दौत्य सम्बन्ध स्थापना भएको छ। राष्ट्रसङ्घका लागि नेपाली नेकपा प्रमुख लोकबहादुर थापा र उहाँका समकक्षी जिम एस लिप्पेले सम्बन्ध स्थापना सम्बन्धी पत्र आदान प्रदान गर्नुभएको नियोगले जनाएको छ। यो सँगै नेपालले दौत्य सम्बन्ध स्थापना गरेका मुलुकको संख्या 185 पुगेको छ। अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको 21 मुद्दे कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले गरेको घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। कार्ययोजनामा पुँजी बजारको सुदृढीकरण र पुनरुत्थानका लागि अघि बढाइने विषयलाई 21 मुद्दामा समेटिएको छ। योजना अनुसार आइपिओ जारी गर्न चाहिने योग्यता तत्काल जारी गर्ने, गैर आवश्यक नेपालीलाई दोस्रो बजारमा सहभागी हुन पाउने गरी कानून संशोधनका लागि आगामी महिनाभित्र ऐन अघि बढाइनेछ। भक्तपुर मनोहरा खोलामा बाढी आउने त्रासले राति केही बेर नदी किनारका बासिन्दाको भागाभाग भएको छ। चाँगुनारायणमा राति 3 घण्टाकै अवधिमा 100 मिलिमिटर पानी परेपछि खोला बढेको भन्दै स्थानीय सुरक्षित स्थानमा गएका हुन्। चाँगुनारायणको वर्षाले मनोहरा खोलामा बाढी आउँदा किनारका केही घर डुबानमा परेका थिए। बाढी आउँदा सिराहाका मनोज सापकोटा मनोहरा नदी छेउ पुग्दा स्थानीयले भिडियो खिचेर बसेका छन्।
4: खोला देखाएँ, खोला त निकै ठुलो आइसकेको रहेछ। यो खोला अलिक ठुलै बढेको छ बिहान भन्दा।
5: होइन, योभन्दा ठुलो आएछ दाइ।
4: अनि त्यहाँ बस्तीमा पसेको पानी चाहिँ के हो त?
5: होइन, योभन्दा ठुलो आएछ पहिला।
4: त्यही त हो नि, बस्तीमा त्यहाँ मजाले पानी पसिरहेको छ त घुँडा घुँडा।
5: होइन, बस्तीमा त पहिला नि पसेको थियो।
4: त्यति तर्सिहाल्नु पर्ने, डराइहाल्नु पर्ने, यसरी पुल माथि गएर बसिहाल्नु पर्ने अवस्था चाहिँ होइन। तर भर्खरै भोटे कोसीले ल्याएको वितण्डाले मान्छेहरू आत्तेका डराएका पनि हुनसक्छ, होइन सर?
3: काङ्ग्रेसको देउबा पक्षले पार्टीको लेटर हेडमा अपिल जारी गर्न थालेको छ। संस्थापन इतर पक्षका डाक्टर सुशङ्कर कोरलाले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन भन्दै देशभरका कार्यकर्तालाई आग्रह गर्नुभएको हो। देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर कोरलाले असोज 3 गतेबाट विधि प्रक्रिया मिची सुरु गर्ने भनिएको महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको हो। डाक्टर कोरलाले 14 महाधिवेशनबाट निर्वाचित समितिले गर्ने महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ। आफ्नो पक्षले मङ्सिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने अपिलमा उल्लेख छ। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज 3 गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ। डाक्टर कोरेलाको नेतृत्वको समितिले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ। कृष्णवीरको सडक दिनमा 1.5 घण्टासम्म खुलाउने गरिएको छ। बेनिघाट टोराङ गाउँपालिका साथका वडा अध्यक्ष कुमार बस्नेतले सडक पूर्ण रूपमा खुलाउन निरन्तरता काम भइरहेको बताउनु भएको छ। तत्कालका लागि अत्यावश्यक गाडीलाई केही समय आवत जावत गर्न दिइएको छ।
6: धेरै समय भयो यहाँ म बसेको, लगभग 14 गतेदेखिबाट यो बाटो अवरुद्ध भएको दिनदेखिबाट म 14 गते हुने आज 15 दिन पुरा भएछ। म यहाँ लगातार यहीँ बसिरहेको छु। यहाँको अवस्था बारेमा सबैलाई जानकारी होस् भन्ने हेतुले मैले अपडेट गरिराखेको छु। अहिले बाटो खुलेको छ, पूर्ण रूपमा खुलेको त होइन, नजिक भएको गाडीहरूलाई पास गर्ने भन्ने उद्देश्यकै साथ यो बाटो खुलेको छ।
3: पोखरा महानगरपालिकाले भूपयोग वर्गीकरण गरेसँगै जग्गाको किताकाट खुलेको छ। महानगरका 33 वडाको झन्डै 7 लाख किताको भूपयोग वर्गीकरण गरिएको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार भूपयोग ऐन 2076 तथा भूपयोग नियमावली 2079 कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको छ। सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, किताकाट, नक्सा तथा अभिलेख सम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ। भूपयोग वर्गीकरणसँगै किताकाट, जग्गाको कारोबार लगायतका काममा नागरिकलाई सहजता थपिने महानगर प्रमुख आचार्यले बताउनु भएको छ। युक्रेनको सडक दुर्घटनामा सशस्त्र फौजका एकजना सदस्यको निधन भएको भन्दै बेलायतको रक्षा मन्त्रालयले गहिरो दुःख प्रकट गरेको छ। मन्त्रालयले मृतकका परिवारलाई खबर भइसकेको भन्दै विस्तृत जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ। थप जानकारी स्काईका रक्षा संवाददाता डेबोरा हाइनेसबाट।
7: There is a small group of service personnel in the country, obviously involved in things like protecting embassy staff. It's understood that this death was not the result of hostile action, but the family have been told, and of course the thoughts will be with family and friends.
3: पूर्वी युक्रेनमा रुसले रेलमाथि आक्रमण गरे लगत्तै यो घटनाको खबर आएको छ। र क्षयरोग टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा बढी जीवन बचाउन सक्ने विश्व खोप सञ्जाल गाबीले जनाएको छ। खबर यति नै, नमस्कार।

0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य र तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्दैछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत सङ्कलन गरिएका तथ्याङ्कको प्रशोधन कार्य तीव्र रूपमा अघि बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रश्नावलीको कोडिङ, डेटा इन्ट्री र तथ्याङ्क परीक्षणको कामलाई एकैसाथ अघि बढाएको हो। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट सङ्कलन गरिएका प्रश्नावलीको कोडिङ र 93,000 बढी प्रतिष्ठानको डाटा इन्ट्री सम्पन्न भएको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार उत्तरदातालाई फोनबाट पनि सोधिएको छ।
1: त्यो करिब करिब हामीले हाम्रा प्रतिष्ठानहरूसँग 5-10,000 जस्तो चान्सन प्रतिष्ठानहरूलाई हामीले फोन गरिरहेको छौँ। यहाँ हामी साथ फोन गर्ने मोबाइलबाट पनि फोन सिस्टमहरू छ, तर एकदमै राम्रो रेस्पोन्सहरू हामीले घडकलाई गुरु उत्तर दिएको छैन होला। राष्ट्रिय तथ्याङ्क कार्यालयबाट फोन आइसकेपछि चाहिँ खुसी पनि व्यक्त गर्नुभएको छ। एकदमै तथ्याङ्क कार्यालय जस्तो संस्थाले चाहिँ फोन पनि गरेर प्रतिष्ठानहरूको बारेमा पूर्ण जानकारी सङ्घ लागेको विषयहरूमा सोध्नु रहेछ। हामीलाई एकदम